0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयंसेवीका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 14 गते आइतबार, जुन 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै, पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बरफूल किसान चिन्ता निराशा,
0: 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युटको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
0: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालेको कदमको प्रसंग।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्सोट गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
0: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SPV स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर SPV रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुषमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाण्डुस्थित साउदी दूतावासले सूचना ट्रान्स गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
1: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्प सूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो तीनवटै विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नवप्रबन्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालतर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
3: विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरू बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मर्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
1: अदालतले चाहेमा कुनै कसूरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसूर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसूरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसूरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा
4: जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनवर साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
1: मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
6: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
1: विश्वको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसुदामा ऐन जारी भएको मितिभित्र एकपटक का लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्ष भन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल मूल्य तेब्बर खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा बजारमुखी र व्यवसायिक खेतीमा रैथाने बिउको प्रयोग बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशिका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरा पालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। अढ़ाई महीनामा 217.36 अंकले घट्यो नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरखोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने ठानेर पनि भीआईपीको रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असारसम्ममा 10 लाख क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3 लाख क्रियाशील सदस्य थपेर कुल 10 लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधिक गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र बिहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षको आरोप छ। तर लिङ्गदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि ब्युतियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी वर्ल्ड लिंक र यूटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममाथि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मध्य प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुंगाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले बीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार संयोगले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्वीर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्ने पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोज्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल संग्रौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्प 6.2 म्याग्निच्युड मापन गरिएको र क्षतिको विवरण अझै प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 जना किसानको मृत्यु भएको छ। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45 मिनट र थप गरिएको 3 मिनट समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन्। यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाव भने कायम गरेको थियो तर गोल गर्न सकेन। समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिएको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ। र पहिलो 2 खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
1: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
8: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
7: साथै शैक्षिक सत्र 2083-84 प्रमाण पत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
8: भर्ना हुने विषयहरू
7: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
8: नेत्र विज्ञान ओए
7: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
8: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 98-587-80-044 र 97-642-39-921 वेबसाइट www.mahakalishikshalay.edu.np।
4: वार्ता गरिरहनु भएको छ म लगायत हाम्रो
0: सांसदहरू पनि
4: बाजुराको जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौ। पूर्व मुख्यमन्त्री जीवनवर साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
0: अब त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन अहिले किन फेरि त्यो अलि सतहमा आयो?
4: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन।
0: विवाद चाहिँ हुन्थ्यो कि हुन्थेन? पहिले
4: विवाद थिएन, हुँदैन थियो आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे। त्यस्तो विवाद थिएन पहिला। तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
0: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले
4: असाध्यै राम्रो छ। त्यसैले त्यो यो राम्रो देखेर नै त्यो रानी साइन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा रानी खर्क हो त्यो।
0: यदि त्यो नाप नक्सा हेरेर कता पर्दो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त। यति लामो
4: यस्तो छ हजुर, वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो। सीमा वास्तवमा के नदी ढलो हुन्छ कि पहाड़का टुप्पाहरू हुन्छन् र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमाना कवाडी नदीले छुट्याइदिएको छ।
0: कवाडी
4: नदीले कवाडी नदी पारिपट्टि बाजुरा वारिपट्टि हाम्रो हुम्ला छ र यो गुगलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै एक इन्चै छैन।
0: त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ।
4: अध्ययनै नभएको
0: अनि तपाईँहरूको सम्वादमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त कसरी यसलाई समाधान गर्ने भनेर?
4: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ। अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौ हामीले नदी ढलोलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई।
0: त्यो नदी ढलो मान्दाखेरि चाहिँ कता पर्ने भयो?
4: नदी ढलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ आधा बाजुराको हुन्छ।
0: अनि अर्को विकल्प चाहिँ के छलफल भइरहेको छ?
4: अर्को विकल्पमा छलफल भएको छैन।
0: नदी ढलो नै
4: सिमाना हुनुपर्ने हो र हुन्छ पनि।
0: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराखेको भन्नुभएको छ, त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन?
4: तालमेल
0: भइरहेको छ।
4: दुईटै जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ। उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन।
0: हुम्लाका सांसद जयपति रोकायासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै
0: उजुरी फर्स्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोगका सिप्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध. क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश.
1: आठ विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू. बाजुरा र हुम्ला बीचको रानी सैन्य सीमा विवाद समाधान गर्न राजनैतिक संवाद. मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अभिज्ञा.
0: भेनेजुएला भूकम्पमा 50,000 भन्दा बढ़ी बेपत्ता. मृत्यु हुनेको संख्या 1430 पुग्यो. अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प. नाइजेरियामा 17 किसानको हत्या.
1: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता. घाना विरूद्ध क्रोएसियाको जीत. दुवै टोली नकआउट चरणमा.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ राजनैतिक दल र नेताहरू. जसले गुटको शुरूआत गर्नु हुँदैन गुट अन्त्य गर्नुपर्छ भन्छन्, तर गुटकै वरिपरि घुमिरहने प्रवृत्तितर्फ व्यङ्ग्य गर्न खोजिएको छ. एउटा पार्टी कार्यालय लेखिएको छ माथिपट्टि ढोकामा, र बाहिर निस्कदै गरेका एकजना नेता जस्ता देखिने व्यक्ति छन्, र त्यहीँनिर पत्रकारले केही प्रश्न सोधेका छन्, र ती नेता जस्ता देखिने व्यक्ति केही भन्दैछन्. तल यस्तो लेखिएको छ. होइन होइन, त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु. क्या नपत्याए मेरो गुटकोलाई सोध्नु न.
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज.

सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स

0: खण्डलाई व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री कमलबहादुर शाहको जोड। अब खोज खबर विस्तारमा, गर्मी अत्याधिक बढ़ेको छ। गर्मीले मानिसको जनजीवन अस्तव्यस्त भएको छ। यही गर्मीका बेला बिजुली अनियमित हुँदा नागरिकलाई थप समस्या हुने गरेको छ। नेपाल विद्युत वितरण केन्द्र टिकापुरले विद्युत आपूर्तिमा सुधार ल्याउन र जोखिम न्यूनीकरण गर्न मरमत तार बदल्ने लगायतका काम भइरहेको जनाएको छ। अबको केही दिनमा विद्युत नियमित हुने टिकापुर वितरण केन्द्रका प्रमुख आनन्द सापकोटा बताउनुहुन्छ।
1: जस्तै लम्की सब स्टेशनबाट आपूर्ति भएका फिडरहरू मरमत सम्मार गर्ने गर्मीभन्दा अगाडि के के प्रयास गरेर सकेसम्म विद्युत आपूर्तिमा सुधार ल्याउन सकिन्छ, यस कुरामा हामीले हाम्रो जिम्मेवारीभित्र पर्ने कुराहरू हामीले गर्दै आइरहेका छौँ। विभिन्न वितरण ट्रान्सफर्महरू अपग्रेडिङ गर्ने, तार बदली गर्ने लगायतका संरचनाहरू, सब स्टेशनको मरमत गर्ने कामहरू भइरहेको छ भने अहिले प्रचण्ड गर्मीको समयमा 132 को सिस्टम जाने, विभिन्न समस्याहरू अत्यधिक लोडले गर्दाखेरि ट्रान्सफर्म फ्युज जाने लगायतका समस्याहरू भइरहेको छ। र हाम्रो यो टिकापुरमा आउने 33 केभी सिङ्गल सर्किट लाइन चाहिँ धेरै पुरानो, 30-35 वर्ष पुरानो हो। अत्यधिक लोड भएको कारणले गर्दाखेरि त्यसको लोड घटाउन हामीले त्यसको लोड पलमानपुर सब स्टेसन हुँदै चौमाला सब स्टेसन उता धनगढी आउने उता चौमालामा सिफ्ट गर्यौँ। त्यसले गर्दाखेरि केही राहत भएको छ र त्यो ओभरलोड भएको समस्या चाहिँ अहिले समाधान गर्नको लागि नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट 33 केभीको डबल सर्किट लाइन चाहिँ लम्की सब स्टेसनबाट टिकापुरमा निर्माणाधीन छ। एक सर्किटको 6 किलोमिटर लाइन चाहिँ हामीले राजीपुर जंगलदेखि चोरापुरसम्म त्यो सेक्सन चार्ज गरेर अहिले भजन वितरण केन्द्र चार्ज गरेका छौँ। त्यो कारणले त्यो सेक्सनमा हुने समस्या अलिकति घटेको छ भने बाँकी त्यहाँ राजीपुर जंगलदेखि लम्बी सब स्टेसनसम्म काम चलिरहेको अवस्था छ। र अहिले के छ भने यो 33 केभीको लोड अलिक घटाउनलाई कलमानपुर सब स्टेसनमा 6x8 को ट्रान्सफर्मर छ, त्यो 16 MVA को ट्रान्सफर्मर अहिले अपरेटिङ कार्य चलिरहेको छ, 4-5 दिनमा काम सकिँदैछ। काम सकिएपछि हामी यता 33 केभीमा पर्ने लोड चाहिँ घटाउन कलमानपुर सब स्टेसनमा सिफ्ट गरेर धेरै लोड घटाएर अहिले हामीले यो समय लोड बढी भएको समस्या समाधान गर्न सक्छौँ। र अब यो गर्मीको समयमा विभिन्न प्राविधिक समस्याहरू आउँछ होइन, त्यो समस्याहरूले हामीले समाधान गर्दै गइरहेका छौँ।
2: भनेपछि यो लोड धेरै भएर नै हो सर यो सबै समस्या हुने?
1: लोड बढी भएर पनि समस्या हुन्छ र प्राविधिक समस्याहरू पनि आइरहेको छ होइन। गर्मीको समयमा सिँचाइ लोड हुने, त्यसपछि अरू गर्मीले गर्दाखेरि सबै उपकरणहरू एकैचोटि चल्ने हुन्छ। त्यो समस्या समाधान गर्नलाई लम्की सब स्टेसनमा पनि अब पावर ट्रान्सफर त्यहाँ पनि अपग्रेडिङ गर्ने कुरा चलिरहेको छ भने यता हाम्रो 33 केभी लाइनमा पनि क्षमता बढाउनको लागि काम चलिरहेको अवस्था छ। त्यसको लोड पनि अहिले चलिरहेको लाइनको पनि लोड घटाउनको लागि पलमान सब स्टेसनमा पनि त्यहाँ अतिरिक्त ग्रिड महाशाखा अन्तर्गतको पलमानपुर सब स्टेसन हो, त्यसको पनि अपग्रेडिङ काम चाहिँ भइरहेको छ। त्यो अब 5-7 दिनमा सकिने जानकारी पाएको छ, त्यसमा हामीले छिटो सम्पन्न गर्नको लागि अनुरोध गरिरहेको छ।
2: भनेपछि केही दिनमा चाहिँ यो अनियमित विद्युत हुने कुरा चाहिँ नियमित हुने सम्भावना छ,
1: लोड बढेर हुने समस्याहरू समाधान भइरहेको छ। अलिअलि हामीले चाहिँ चौमाला उता लाइन चाहिँ मर्मत गरेर चौमालातिर सिफ्ट पनि गऱ्यौँ होइन। 15-20 दिन अगाडि पनि समस्या आउँदै थियो, त्यो समस्या हामीले अहिले चाहिँ समाधान गरेका थियौँ। अहिले झन् प्रचण्ड गर्मीले गर्दाखेरि अलिकति बढेको हुनाले हामीले त्यसलाई व्यवस्थापन गर्दैछौँ।
2: अनि अर्को कुरा छ, जस्तो अब यो बिजुली जन्य विपदहरू पनि आउँछ, कहिले काहीँ आग लागि हुने, कुनै ठाउँमा क्षति हुने, हावाहुरी आउँदा धेरै वर्षा पनि अब पोलहरू ढल्ने यस्तो कुरा पनि हुन्छ, त्यसको पूर्व तयारीको अवस्था टिकापुर वितरण केन्द्रमा के छ?
1: कुनै तार होजो भएको ठाउँमा हामीले पोल थप्ने कामहरू गर्मीभन्दा अगाडि पनि गरेका थियौँ। अरू ठाउँमा पनि तपाईँको हावाहुरी आउँदाखेरि हामीले धेरै ठुलो हावाहुरी आयो भने मानवीय क्षति तथा अन्य क्षति नहोस् भनेर हामीले सब स्टेसनबाट लाइन बन्द गर्ने, त्यसपछि सूचना कहाँ कहाँ कुन कुन ठाउँमा विद्युत संरचनाहरूमा क्षति भएको छ स्थलमा निरीक्षण गर्ने, सूचनाहरू आएको सूचना अनुसार हामीले निरीक्षण गर्ने, त्यो गरेर चाहिँ हामीले क्रमिक रूपमा चाहिँ हावाहुरीले गर्दा क्षति भएको संरचनाहरू सुधार गरेर मर्मत गरेर हामीले सुधार गर्छौँ। यो समयमा हावाहुरी आउने, प्रचण्ड गर्मी, सिँचाइमा लोड बढ्ने होइन, विभिन्न कारण प्राविधिक समस्याहरू आउने, सब स्टेसन लाइनमा 132 को ट्रान्समिसन सिस्टम कोल्याप्स हुने, जस्तै पावर हाउसमा समस्या आयो भने पनि तपाईँको लोड र आपूर्तिमा जेनेरेसन र लोडमा ब्यालेन्स अवस्थामा चाहिँ बिजुली चलिरहेको हुन्छ, त्यसमा अचानक अनब्यालेन्स भयो, जेनेरेसन घट्यो अथवा हावाहुरीले गर्दाखेरि टावरको संरचनामा तार चुङ्गियो, ठुलो 132 को टावर ढल्यो भने त्यस्तो समस्याहरूले गर्दा पनि देशैभरिको विद्युत आपूर्ति बन्द भइरहेको हुन्छ।
2: अनि जनशक्तिको हिसाबले चाहिँ हामी के छ अवस्था, जस्तो रात बिरात पनि मर्मत गर्नुपर्ने, बिजुली सुचारू गर्नुपर्ने हुन्छ?
1: हजुर, विद्युत सुचारू गर्नको लागि कुनै समस्या आयो अथवा समस्या आउन नदिनलाई हामी प्रयास गर्दै हुन्छौँ। यसमा हाम्रो 24 घण्टामा 3 शिफ्टमा चाहिँ मर्मत कर्मचारीहरू खटिएकै हुनुहुन्छ। प्राविधिक कर्मचारी अलिकति कमी छ, तैपनि कमी भए पनि हामीले व्यवस्थापन गरिरहेको छौँ। प्रचण्ड गर्मीको समयमा पनि बाहिर निस्किन नसक्ने अवस्था हुँदा पनि काम गरिरहनु भएको छ प्राविधिकले।
0: अब बाँकी खबर, हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गण

0: लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी एक दुई दिनभित्र मनसून विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल त्यसका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ, तर कोशी बागमती र गण्डकी प्रदेशका दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। यसै गरी आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि छ। साथै महाशाखाले कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह समेत गरेको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा भने तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा शुक्रबार शनिबार 40 डिग्री तापक्रमसम्म पनि मापन भएकाले नागरिकहरूलाई समस्या भएको थियो। आजदेखि भने तापक्रम केही घटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य प्रदेशमा वर्षा भए पनि पश्चिमी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आजसम्म पनि गर्मी रहने र भोलिबाट पानी पर्ने सम्भावना रहेको मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो।
1: नेपालमा मनसून प्रवेश गरिसकेको भए पनि कमजोर अवस्थामा रहेको भनेर हामीले सूचना जारी पनि गरेको थियौँ, तर आधा जसो नेपाल चाहिँ मनसूनको प्रभावमा रहे पनि पश्चिमका आधा जसो भूभागमा अझै पनि मनसून प्रवेश नै गरेको छैन र तराईका भूभागहरूमा विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशकै तराई भूभागमा अत्याधिक गर्मी बढेको र धेरै केन्द्रहरूमा 40 डिग्री वा सोभन्दा बढी तापक्रम पनि मापन भएको अवस्था छ र अनिवार्यै कुरा तराईका भूभागहरूमा 40 डिग्री वा त्योभन्दा बढी तापक्रम मापन भएको देखिन्छ र आइतबारको मौसम पूर्वानुमानलाई हेर्दाखेरि यो लुम्बिनीका तराईमा तापक्रम केही गिरावट आउने जस्तो देखे पनि सुदूरपश्चिमको तराईमा चाहिँ आइतबार पनि तातो लगभग शनिबारकै जस्तो रहन्छ, तर सोमबार मंगलबार बुधबारका दिनहरूमा सुदूरपश्चिमकै तराईमा पनि वर्षा आउन सक्ने र तापक्रममा केही गिरावट आउने भएकाले सर्वसाधारणलाई पनि केही राहत नै छ। कृषि कर्ममा चाहिँ अहिले धेरै अप्ठ्यारो परिरहेको अवस्था छ अहिलेसम्म पानी नपरेर, तर पछिदेखि बिस्तारै अब मनसुन पनि केही बलियो हुने अनि यो पश्चिम भूभागमा पनि धकेलिने जस्तो पनि बिस्तारै देखिरहेको छ। त्यसकारणले अब आउँदो हप्ताको मध्य र अन्त्यतिरमा कृषि कर्म लगायत अब सर्वसाधारणलाई केही राम्रै हुने देखिन्छ।
0: खोज खबरमा जानकी गाउँपालिकामा विपद व्यवस्थापनका लागि पूर्व तयारीका कामहरू हुँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
3: यही असार 20 गते शनिबारका दिन
2: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
4: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
2: याद गर्नुहोस् है,
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
5: लुबाट कसरी बच्ने?
4: बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शरबतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
4: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाले विपद व्यवस्थापनका लागि विपदपूर्व तयारी तथा प्रतिकार योजना हरेक वर्ष अध्यावधिक गर्ने, सोही अनुसार विपद व्यवस्थापनका काम गर्ने गरेको छ। पालिकाले पूर्व कार्यका प्राथमिकता कार्यहरू गर्ने गरेको छ। पालिकाले जोखिममा रहेका समुदायको पहिचान गरी नाला सरसफाई, सूचना प्रवाह, समुदायको क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ। पालिकामा पालिका स्तरीय समिति, 9 वडामा वडा स्तरीय समिति, 21 समुदायमा सामुदायिक विपद व्यवस्थापन समिति छन्। ती समितिमा यति बेला पूर्व कार्यका कामहरू भइरहेका छन्। यसै विषयमा जानकी गाउँपालिका विपद सम्पर्क व्यक्ति नेत्र प्रसाद जैसीसँग विपद व्यवस्थापनमा कसरी पूर्व कार्य र सचेतनाका काम भइरहेका छन् भनी सोधेका छौं।
8: जानकी गाउँपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार योजना जुन हामीले 2082 भनेर निर्माण गरेका थियौं र अहिले 2083 आइसक्यो, चालू आवकै 83 भएको कारणले प्रत्येक वर्ष त्यो विपद पूर्व तयारी प्रतिकार योजना बनाउनु पर्ने भएको कारणले अहिले हामीले त्यो डीपीआरपी चाहिँ अध्यावधिक चरणमा रहेको छ र हाम्रो स्थानीय विपद व्यवस्थापन समिति सँगसँगै हाम्रो गाउँपालिकाले एउटा पूर्व कार्यका प्राथमिकताका कार्यहरू भनेर 9 वटा कार्यहरू तोकेको छ। सोही अनुसार हामीले सूचना दिने कुराहरू, नाला सरसफाई गर्ने कुराहरू, समुदाय स्तरमा गएर क्षमता अभिवृद्धिका कुरा गर्ने कुराहरूदेखि लिएर हाम्रो समुदाय कुन समुदाय बढ़ी जोखिममा छ त्यहाँ छलफल चलाउने कुराहरू निरन्तर रूपमा गरिराखेका छौं। हाम्रो अहिले जानकी गाउँपालिकामा 21 वटा सामुदायिक विपद व्यवस्थापन समिति छन् र 9 वटा वाडामा प्रत्येक वाडामा एउटा एउटा वाडा स्तरको विपद व्यवस्थापन समिति छ। ती समितिहरू सक्रिय रूपमा काम गरिराख्नु भएको छ, जस अन्तर्गत हाम्रो समुदाय स्तरमा विभिन्न कार्यदलहरू हुनुहुन्छ, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना कार्यदलहरू हुनुहुन्छ, उहाँहरूले पनि काम गरिराख्नु भएको छ। पूर्व तयारीकै कुराहरू, पूर्व कार्यकै कुराहरू अन्तर्गत अस्ति भर्खरै हामीले यो जुन 5 मा जेठ 22 गते चाहिँ हामीले विश्व वातावरण दिवसका अवसरमा जानकी गाउँपालिकाका 21 वटा सामुदायिक विपद व्यवस्थापन समिति थिए, जस अन्तर्गत उहाँहरू नजिक भएका विपद व्यवस्थापन समितिहरू मिलेर 12 वटा सामुदायिक विपद व्यवस्थापन समितिले बाढ़ीको नमूना अभ्यास पनि सम्पन्न गर्नु भएको छ र हाम्रो जानकी गाउँपालिकाको खास गरी वार्ड नम्बर 3, 6 र 9 कर्णाली नदीबाट प्रभावित बस्ती छन् भने यता पथ्रे नदीबाट 4, 7 2 वटा वाडाहरू हुनुहुन्छ र सोही अनुसार हामीले त्यो समुदाय स्तरको विपद व्यवस्थापन समितिलाई अलि बढी प्राथमिकता दिएर काम गरिराखेका छौं। जस अन्तर्गत हाम्रो वार्ड नम्बर 7 मा खरैला भन्ने ठाउँ छ, त्यहाँ पनि अब हामीले जैविक तटबन्धनहरू हाम्रो बी ग्रुपको समन्वयमा भएको थियो र तत्पश्चात हामीले गाउँपालिकाबाट पनि आफ्नो इनिसिएसन लिएर त्यहाँको समुदायको मान्छेलाई चाहिँ अग्रसर गराएर अहिले त्यहाँ फेरि त्यो भत्केको ठाउँमा जैविक तटबन्धन पनि निर्माण भएको छ। त्यसै गरी हाम्रो जुन गाउँपालिका अन्तर्गत रहेका उच्च भवनहरू छन् ती भवनमा बिजुली बत्तीदेखि लिएर त्यहाँको सामग्रीहरूको अवस्था के छ त्यो पनि हामीले एक चरणको अनुगमन अनुगमन गरेर राम्रो अवस्थामा त्यो समितिलाई राम्रो गर्नुभएको छ भन्ने र अलि सुधार्नु पर्ने कुराहरूमा यो गर्नु होला अथवा तपाईँहरूसँग छैन भने पालिकासँग समन्वय गर्नुहोस् भनेर हामीले एक चरणमा अनुगमन पनि गरिसकेका छौँ। र अर्को महत्वपूर्ण कुरा यसपालि हाम्रो चाहिँ 9 नम्बर वाडामा पनि उच्च भवन झण्डै 1 करोड भन्दा बढीको लगानीमा त्यहाँ बहुद्देश्य उच्च भवन पनि निर्माण भएको छ। त्यो संघ संस्थाहरूको समन्वय र सहयोगमा त्यहाँ अहिले हामीले अरुणोदय माध्यमिक विद्यालयको परिसरमा त्यो बहुद्देश्य भवन पनि छ। त्यो भवनबाट पनि अब खास गरेर त्यहाँ जानकी गाउँपालिका वार्ड नम्बर 9 का धनुवा फाटा कुन्ती मूर्तियाका बाढ़ी जोखिममा भएका बस्तीहरूलाई त्यहाँ स्थानान्तरण गर्ने भनेर हामीले त्यसरी त्यसको चाँजो पाँजो मिलाएका छौँ भने अर्को कुरा अब पूर्व तयारी पूर्व सूचनाकै कुरा गर्दाखेरि अहिले जानकी गाउँपालिकाका 3 वटा स्थानमा हामीले बहुउपयोगी साइरनहरू जडान गरेका छौँ जस अन्तर्गत हामीले वार्ड नम्बर 9 को वाडा कार्यालयमा 6 को बाल ज्योति विद्यालयमा र 4 को वाडा कार्यालयमा गरेर 3 स्थानमा ती साइरनहरू जडान गरिएको छ र ती साइरनहरूले खास गरी बाढ़ीको सूचना सँगसँगै अन्य बहुसूचना भन्नाले अरू त्यो समुदायमा चाहिने केही सूचनाहरू छन् भने त्यो साइरन मार्फत हामीले ती सूचनाहरू पूर्व तयारीका कुराहरू पूर्व सूचनाका कुराहरू पनि त्यो मेसेज बनाएर त्यो साइरन मार्फत अहिले दिइराखेका छौँ र हामीले यो विद्यालयलाई बढी फोकस गरिराखेका छौँ। अहिले खास गरी विद्यालयमा हाम्रो जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइ बहिनीहरू र विपद सम्पर्क शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले बहुप्रकोप सम्बन्धी नमूना अभ्यास पनि अस्ति भर्खरै हामीले सम्पन्न गर्यौं जुन हाम्रो जानकी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालय जुन संस्थागत र सामुदायिक दुईटै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू र त्यहाँको विपद फोकल टिचरलाई राखेर हामीले बहुप्रकोप सम्बन्धी नमूना घटना अभ्यास पनि सम्पन्न गरेका छौं जसले गर्दा विद्यालय स्तरमा पर्ने प्रकोपलाई कसरी चाहिँ हामीले समाधान गर्न सक्छौ अथवा न्यूनीकरण गर्न सक्छौ पूर्व तयारी गर्न सक्छौ भन्ने कुराहरूमा उहाँहरूलाई फर्स्ट एडको कुराहरू भयो आगलागीको कुराहरू भयो भूकम्पको कुराहरू भयो यस्ता कुराहरूमा हामीले कसरी पूर्व तयारी गर्ने र हाम्रो पूर्व तयारी कहाँ छ र हामीले के गर्नुपर्छ भनेर करिब 12 वटा विद्यालयबाट 6-6 जना सहभागी गरेर 12-6 का 72 जना उहाँहरू हुनुभयो भने विद्यालय नर्स यता गरेर 75 जना त्यो कार्यक्रममा सहभागी भएर हामीले त्यसरी चाहिँ नमूना अभ्यास पनि सम्पन्न गरेका छौँ र अर्को विद्यालय स्तरमा एउटा सरसफाई क्लब भन्ने पनि हामीले गठन गरेका थियौँ जुन विपद व्यवस्थापन शाखाकै अन्तर्गत रहेर त्यो गठन गरेका थियौँ। गत आबमा 81-82 मा गरेका थियौँ भने अहिले त्यो 81-82 मा गठन गरेको क्लबलाई सरसफाई क्लबलाई 82-83 मा चाहिँ हामीले क्षमता अभिवृद्धिको एउटा तालिम पनि दिएका छौँ। हाम्रो चाहिँ विद्यालयमा कस्तो किसिमको फोहोरहरू निस्किन्छ त्यो फोहोरहरू कहाँ राख्ने कसरी राख्ने हात कसरी धुने होइन हात धुने चरणहरूदेखि लिएर सबै त्यो बाल क्लबका पदाधिकारीहरूलाई क्लबका सरसफाई क्लबका पदाधिकारीहरूलाई त्योसँग सम्बन्धित क्षमता अभिवृद्धिको कार्यक्रम पनि हामीले सम्पन्न गरिसकेका छौँ। त्यो पनि मलाई लाग्छ पूर्व तयारी अन्तर्गत पूर्व कार्य अन्तर्गत पर्छ। र अर्को कुरा अहिले हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलिरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुन जोखिम समुदायमा रहेका नालाहरू सरसफाई गर्ने कुराहरू छन् ती नालाहरू सरसफाईको कुराहरू पनि अगाडि बढ़िराखेको छ।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
9: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ?
10: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
11: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
12: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
9: भनेदेखि सबै कुरा पाउने रहेछ।
13: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
15: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
16: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
17: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
17: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
18: महिनाको महिनावारी गडबडीको समस्या,
17: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
18: पेट सम्बन्धी सम्पूर्ण समस्या,
17: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
18: ECG सेवा,
17: डिजिटल एक्सरे सेवा
18: र प्रयोगशाला ल्याब सेवा।
19: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: से कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटा का आज था कना हो का कना हो बाबा के होस्ट बाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक था।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कपड़ा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटी ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373।
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरकार भएका सबै निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ। धनगढ़ीमा हिजो आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले नागरिकको जीवधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार सुरक्षा निकाय अदालत तथा संचार क्षेत्र सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ़ने बताउनुभयो। अनुसन्धान प्रणालीलाई प्रभावकारी व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री शाहको जोड़ छ। खोज खबरमा अब पालो जनआवाजको समुदायमा आइपर्ने विविध खाले विपदको सामना गर्नका लागि समुदाय सचेत हुनुपर्छ। समुदायको क्षमता अभिवृद्धि भएमा विपदको पूर्व तयारी र प्रतिकारमा धेरै राहत हुन्छ। आजको जनआवाजमा हामीले जानकी गाउँपालिकाको वडा नम्बर 6 लम्की पूर्वाका केही नागरिकलाई तपाईँको समुदायमा कस्ता खाले विपदहरू भोगिरहनु भएको छ भनी सोधेका छौं।
4: मेरो नाम दीपक देवी नेउपाने जानकी गाउँपालिका वार्ड नम्बर 6 हो। हामीले चाहिँ यो विपद व्यवस्थापन समिति गठन गरेका छौं। विभिन्न किसिमका तालिमहरू लिएका छौं। अस्ति भर्खरै हामीले सड़क नाटकहरू पनि देखाएका छौं। यसबाट चाहिँ समुदायमा भएका प्राकृतिक रूपमा जुन किसिमका प्रलोपहरू आउँछन् जस्तै बाढ़ी पहिरो आगलागी अनि शीतलहर जस्तै अहिले यो एकदमै घामको सिजन छ गर्मी भएर बच्चाहरू तहस नहस भएको अवस्था छ। अब यसका बारेमा पनि हामीले विभिन्न समय मौसम अनुसारको कार्यक्रम गर्ने गरेका छौं। अब जस्तै अब अहिले चाहिँ हामी अब यो गर्मी मौसममा कसरी बस्ने के गर्ने भन्ने कुराहरू पनि छलफल गर्छौं। बाढ़ी आयो बाढ़ीमा केही अब जस्तै अब सूचना गर्नु पर्यो भने हामी यो साइरनहरू बजाउँछौं। साइरन बजाएर सूचना गर्ने गर्छौं र अब पहिलो स्टेप 9 दोस्रो स्टेप 10 र तेस्रो स्टेप 11 गरेर हामी यसरी सूचना प्रवाह गर्छौं।
5: हाम्रो क्षेत्रमा जंगली जनावरहरू पनि छ प्लस अनि यो हाम्रो नजिकै भएको रानीकुला पनि वर्षेनी कटानी भइरहेको वर्षेनी हेक्टर जमिन कटानी भइरहेको छ जंगल पनि नष्ट गरे त्यही कारणले बढ्दो यो अवधिमा उत्खनन पनि त्यत्तिकै भइराखेको छ। ढुङ्गा बालुवाहरू पनि हामीलाई लगभग जोखिममै पार्ने भएको छ।
6: अब जस्तै प्राथमिक उपचार हामीले जस्तै अब चोटपटक लाग्यो भने जस्तै बाढीमा जस्तै पर्नुभयो भने डुबान भने उनीहरूलाई मलमपट्टी लगाउँछौ। जस्तै हात खुट्टा भाँचे भने उनीहरूलाई बेन्डेज बाँधेर अनि अब तालिम गरेर आएछौ अनि पानी अब खाएर डुबेर आएछन् भने उनलाई अब कसरी गराउने अनि यो तालिम हामी कार्यक्रम सिक्यौं।
4: अब यो हाम्रो दमकल त गाउँपालिकामा छैन टिकापुर नगरपालिकामा छ होइन आग लागि त्यस्तो भयो भने अब स्थानीय सरकारलाई गुहार्ने हो भने पनि स्थानीय सरकारमा पनि त्यो उपलब्ध छैन उहाँहरूले पनि टिकापुरमा नै सूचना गर्ने हो। अब त्यही कमी छ तर गाउँपालिकाले चाहिँ यो दमकल चाहिँ व्यवस्थापन गरोस् भन्ने चाहिँ लाग्छ होइन। अहिले बर्खामा त त्यति साह्रो नोक्सान गर्दैनन्। अब त्यो गहुँको बेला मसुरुको बेला कसैले पनि हिउँदे खेतीमा कसैले पनि खान पाउँदैनन्। अब जसको अलिकति गर्न सक्ने छन् उनीहरूले चाहिँ तारबार लगाएका छन् उनीहरूले चाहिँ अब आफ्नो सुरक्षा गरेका छन् होइन खान पाउँछन् नभए अरू चाहिँ एकदमै पीड़ामा छन् होइन खेतीपाती नै खान नपाउने यसले चाहिँ एकदमै समस्या बनाएको छ। कसरी छाडा गाई गोरुहरूलाई व्यवस्थापन गर्न सकिन्छ त्योतिर अलिकति ध्यान दिएको भए हुन्थ्यो।
3: बाँकी खबर बाजुराको खप्तड छेडदह गाउँपालिकामा शनिबार रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर 3 पुडा बाहुला बस्ने आइते राउतकी 9 वर्षीय छोरी प्रिन्सा राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते राउतको अछामको बयलपाट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयलपाट अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गर्मीमा विद्युत अनियमित हुँदा नागरिकलाई हैरानी, आपूर्तिमा सुधार ल्याउन तार बदल्ने सब स्टेशन मरमतका काम गरिरहेको वितरण केन्द्र प्रमुखको भनाई। मनसून सक्रिय नहुँदा पश्चिम नेपालमा गर्मी बढ़दै सोमबारदेखि पश्चिम नेपालमा पनि मनसूनी वर्षा हुने सक्ने मौसमविदको भनाई। जानकी गाउँपालिकाले विपद व्यवस्थापनका लागि पूर्व कार्यहरू गर्दै समुदायमा रहेका विपद व्यवस्थापन समितिको क्षमता बढ़ाइँदै। अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री शाहको जोड़लाई। खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
7: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
8: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
9: नरेश सर, तपाईको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
10: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
9: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
11: यहाँ कुर्कुचानिर टोकेको हो नानी। उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
9: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
10: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
9: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
14: यही असार 13 गते दोस्रो शनिबारका दिन
13: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छतपछि लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकाप्र एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 14 गते आइतबार, तदनुसार जून 28 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि घरमा खुशी बाँड्ने वातावरण बन्नेछ। परिवारका सदस्यसँग बसेर भविष्यका योजना तय हुन सक्छन्। वृष राशि हुनेहरूको लागि कुनै नयाँ जानकारीले सोच्ने तरिका परिवर्तन गर्न सक्छ। बोल्दा भन्दा सुन्दा बढ़ी लाभ हुने समय छ। मिथुन राशि हुनेहरूको लागि आर्थिक विषयमा स्पष्ट योजना बनाउनुहोला। आवश्यक कामलाई प्राथमिकता दिँदै खर्च नियन्त्रण गर्नुहोला। कर्कट राशि हुनेहरूको लागि आफ्नो क्षमता देखाउने राम्रो समय रहनेछ। अरूले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न सफल हुनुहुनेछ। सिंह राशि हुनेहरूको लागि धेरै सोचिरहेको विषयको उत्तर अप्रत्याशित रूपमा भेटिन सक्छ। शान्त भएर परिस्थितिलाई हेर्दा सही बाटो आफै देखिनेछ। कन्या राशि हुनेहरूको लागि पुरानो साथी वा चिन्जानको व्यक्तिसँग भेट हुन सक्छ। सामान्य कुराकानीले पनि नयाँ सम्भावना जन्माउन सक्छ। तुला राशि हुनेहरूको लागि काममा देखाएको लगनले राम्रो छाप छोड्न सक्छ। जिम्मेवारी बढे पनि त्यसलाई सहज रूपमा सम्हाल्न सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि फरक ठाउँबाट फरक अनुभवले मन तान्न सक्छ। नयाँ कुरा सिक्ने अवसर आउँदा त्यसलाई नछुट्याउनु होला। धनुराशि हुनेहरूको लागि कुनै पुरानो विषयको वास्तविकता थाहा हुन सक्छ। भावनामा भगेर निर्णय नगर्नु राम्रो हुनेछ। मकर राशि हुनेहरूको लागि कसैसँग मिलेर अघि बढ्दा राम्रो नतिजा आउनेछ। सम्बन्धमा खुलेर कुरा गर्दा विश्वास अझ बलियो बन्नेछ। कुम्भ राशि हुनेहरूको लागि आफ्नो दैनिकलाई व्यवस्थित बनाउने अवसर मिल्नेछ। अधुरा काम एक एक गर्दै पूरा हुनेछन्। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आत्मबल बलियो रहनेछ। कार्य कुशलतासँगै नेतृत्व गर्ने सुनौलो अवसर मिल्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउरा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बढ़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा शिवशक्ति पाताभार सामुदायिक वनका गतिविधि सम्बन्धी वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर साउतसँग गरिएको कुराकानी, वनका अन्य पदाधिकारीको जिम्मेवारी सम्बन्धीको जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रमकै शुरूमा वनका अध्यक्षसँगको कुराकानी जोड्दैछौ। विक्रम सम्म 2054 सालमा स्थापना भएको सामुदायिक वनमा 735 जना उपभोक्ता रहेका छन्। वनले वन पैदावारसँगै सामाजिक विकासको क्षेत्रमा पनि काम गरिरहेको छ। यसै विषयवस्तुमा शिवशक्ति पाताभार सामुदायिक वनका अध्यक्ष भीमबहादुर साउतसँग गरिएको कुराकानी सुनौ।
1: स्वागत छ यहाँलाई कार्यक्रममा। यो शिवशक्ति सामुदायिक वनले चाहिँ कसरी काम गरिराखेको छ, जानकारी गराइदिनुहोस् न।
2: यो शिवशक्ति सामुदायिक वनले सामुदायिक वनको विधान कार्यकर्ता अनुसारले वार्षिक कार्ड दौरा सङ्कलन गर्दाखेरि कार्यकर्ता अनुसार छपान मूल्याङ्कन, कट्यान मूल्याङ्कन, वर्षभरि कुन जातको कति काठ कार्यजनामा सङ्कलन गर्नुपर्ने तालिकामा कार्यजना अनुसार वार्षिक काठ सङ्कलन गरिरहेछ। विभिन्न जातका कार्यजना अनुसार छपान कटान आदेश लिएर विभिजन वन कार्यालयको सल्लाह अनुसार वार्षिक सङ्कलन

0: 21 दिने सूचना निकालेर बिक्री वितरण गर्ने गरेका छौं।
1: यो काठ बिक्री वितरणको कुरा भयो उपभोक्ताहरूलाई, त्यो सूचना चाहिँ तपाईँहरूले कसरी चोक चोकमा टास गर्नुहुन्छ या कसरी खबर गर्नुहुन्छ उहाँहरूलाई?
0: हामीले काठ संकलन गरेर घाटगतेमा ल्याइसक्यो भने पहिलोचोटि हामी 15 दिने सूचना प्रत्येक टोल टोलमा टास गर्छौं, पुनः फेरि हामीले 7 दिने सूचना टास गरेका गर्छौं, फेरि तेस्रो चोटि हामीले 5 दिने सूचना टास गर्यौं। तीन तीन पटक सूचना टास गर्दाखेरि पनि कुनै हामीले थाहा पाएनौ भन्ने उपभोक्तालाई उहाँको आवश्यकता अनुसार सूचना मात्रै नटेकेर उहाँको आवश्यकता अनुसार उहाँहरूलाई पनि कार्ड हामीले उपलब्ध गराएका छौं।
1: एउटा रह्यो काठ बिक्री वितरणका कुराहरू रह्यो, यसमा पनि जस्तो अब त्यो सूचना सँगै उपभोक्ताको वर्गीकरण गरेर वितरण गर्नुहुन्छ या सबैलाई दामासाही हिसाबले वितरण गर्नुहुन्छ?
0: अब हाम्रो चाहिँ विधान कार्यजनामा वर्गीकरणको पनि व्यवस्था छ, तर साल काठको विषयमा हामीले वर्गीकरणको हिसाबले बिक्री गर्न सकेका छैनौं। वर्गीकरणका हिसाबले एक व्यक्तिले एउटा लट्ठा पाउने स्थिति नभएर सबैको गोलकीको हिसाबले गर्दा अब खसी काटेर भाग लाए जस्तो भाग लाउनु पर्ने भएको स्थितिले अन्य काठमा वर्गीकरणको हिसाबले गरेका छौं। साल जातको काठमा हामीले वर्गीकरणको हिसाबले गर्नुपर्ने थियो, गर्न सकेका छैनौं।
1: अब गर्नुहुन्छ?
0: अब काठ कम भएको कारणले गोलीयै दुईजनालाई भाग पर्थ्यो भने वर्गीकरण गर्थ्यौं, त्यो भाग नपर्ने भएको कारणले साल काठको लागि वर्गीकरण गर्न सकेका छैन।
1: कति थरीमा विभाजन गरिएको छ उपभोक्ताहरूलाई?
0: तीन वर्गमा, सम्पन्न, मध्यम, निम्न।
1: अनि यहाँहरूलाई चाहिँ त्यो वर्गीकरण अनुसार नै काठहरू गोलियाहरू उपलब्ध गराउनुहुन्छ?
0: हजुर।
1: एउटा भयो हाम्रो काठ संकलन र बिक्री वितरणका कुरा, होइन, यो बाहेक पनि के गरिराखेको छ सामुदायिक वनले?
0: अब काठ दाउरा आन्तरिक खपतबाट आएको आमदानीको हामीले 10% रकम स्थानीय सरकारलाई बुझाउने गरेका छौं। आन्तरिक खपतबाट बचेको रकम चाहिँ बाहिरी लिलामी बिक्री गर्दाखेरि 25% हामीले नेपाल सरकारलाई तिर्ने गरेका छौं। अनि वन पैदाबाट बिक्री वितरण भएको रकम हामीले पहिलो त हामीले वन विकासमा लगानी गर्ने गरेका छौं, त्यहाँपछि सामाजिक विकास, निम्न वर्गका उनीहरूको जीविकोपार्जन, अनि कार्यालय, आर्थिक सहयोग, यसमा हामीले आम भेला भनौँ या साधारण सभाबाट हामीले अनुमानित बजेट बनाएका हुन्छौँ, त्यो बजेटको अधीनमा रहेर हामीले विकासका काम गर्ने गरेका छौँ।
1: त्यसै गरी यो सामुदायिक वनमा चाहिँ के पाइन्छ त?
0: यो सामुदायिक वनमा वन्य जनावरहरू, बाघ, मजुर, जंगली कुखुरा, स्याल, बाँदर, अर्कोवाला लामो पुच्छरवाला बाँदर, हरिण, कहिलेकाहीँ हात्ती पनि आउँछ, निलगाई जनावरहरूमा यति नै पाइन्छ। वन पैदावारमा साल, सिसम, जाबुन, खैर, पस्ना, सागुन, भेल्लर, बाँस, सिमल, बेत पाइन्छ। जडीबुटीमा पिप्ला, पिप्ली, घोराटाप्रे यो पनि प्रशस्त नै पाउँछ यो शिवशक्ति सामुदायिक वन क्षेत्रमा।
1: यिनको संरक्षणको लागि चाहिँ के भइराखेको छ?
0: अब अहिले संरक्षण जडीबुटी त खासै हाम्रो चाहिँ कार्ययोजनामा व्यवस्था छैन। बेत र अन्य वन पैदाहरूको वर्षमा कति संकलन गर्ने अनि बिक्री वितरण कसरी गर्ने भन्ने सबै व्यवस्था कार्ययोजना विधान कार्ययोजनामा अनुसारले हामीले गरिरहेछौं। अनि वन्य जन्तुहरूको लागि संरक्षण पोखरी पनि दुईटा बनाएका छौं। सहयोग गर्ने भनेको तराई भूप्रति भन्ने एउटा इलाम भन्ने संस्थाले अहिले पनि एउटा संरक्षण पोखरी, बोरिङ, पाइप समेत जडान गरेका छौं। काम सम्पन्न भएको छ तर इन्जिनियरले आएर सिफारिस गर्न बाँकी छ।
1: काम हुँदैछ,
0: सम्पन्न भइसक्यो, भुक्तानी दिन बाँकी छ। अब पानी पोखरीमा हिजोबाट मात्र पोखरीमा पानी हाल्यौं, अहिले मैले त्यसको फोटो खिचेर पनि उहाँलाई पठाइसकेका छौं। तपाईँको दुईटा बोर्ड छ, एउटा लागत इस्टिमेट भएको बोर्ड बोर्डिङ निर टाँसेका छौँ, अर्को चाहिँ एउटा पोखरी निर दुईटा बोर्ड लगाएको छौँ हामीले।
1: यो जडीबुटी संरक्षणको लागि, जनावरहरूको संरक्षणको लागि यहाँहरूले यसरी चाहिँ पहल गरिराख्नु भएको छ, त्यसै गरी उपभोक्ताको हितको लागि पनि यहाँहरूले केही कार्यक्रमहरू गर्नुभएको छ?
0: उपभोक्ताको हितको लागि
1: अन्य आय आर्जनका क्रियाकलापहरू पनि
0: अहिलेसम्म के छ भने यो सामुदायिक वनको आएको मलाई लगभग 5 वर्ष भयो। यो सामुदायिक वनमा विगतका दिनमा विगतका कार्य समिति साथीहरूले थुप्रै ऋण तिर्नु मात्र देखिएर त्यस्तो आय आर्जनका कुनै पनि सकेको छैन। अब यो वर्ष अलिकता हामीले कार्य

0: भन्दा बेसी हामीले खैर संकल्प गरेका थियौं। अब त्यसबाट आयोगको आय आर्जनले हामीले आमेला बोलाएर राजनीतिक दलहरू, उपभोक्ताहरू, वन, पुलिस प्रशासन, जनप्रतिनिधिहरू, समाजसेवी, पत्रकारहरू सबै पुलेर त्यसबाट आएको आमदानी 50% हामीले वन विकासमा लगाउने र बचेको 50% आमदानी कुन कुन शीर्षकमा कुन कुन विकासमा के केमा लगाउने भने हामी त्यो भेलाइबाट एउटा अनुमानित बजेट बनाएर हामी त्यसतर्फ हामी लगानी लगाउनेछौँ।
1: मुख्य आय स्रोत के रहेछ त सामुदायिक वनको? यही काठ बिक्री वितरण मात्र हो कि अन्य पनि छ?
0: अब अन्य कुनै पनि छैन। नदी, ढुङ्गा, बालु, गिटी सामुदायिक वनमा ओसार पसार गर्ने नपाइने भनेर हाम्रो विधानमा व्यवस्था छ। उतातिर नगरपालिका गाउँपालिकाले करोडौंको टेन्डर गर्छ, त्यसबाट हामीले अहिलेसम्म कुनै 1 रुपियाँ पनि हामीले शुल्क लगेका छैनौं। कतिपय सामुदायिकले प्रवेश शुल्क भनेर लान्छ, दिनभरि एउटै टिफर एउटै ट्र्याक्टर दिनभरि चल्यो भने 200 रुपियाँ पाउने हो, त्यो पनि हामीले लग्ने गरेका छैनौं। जति यो आमदानी भनेको खासै खर घाँसबाट पनि आउँदैन, अलिअलि खर हुन्छ, त्यो खर काट्दाखेरि जसले त्यहाँ हेरचाह गर्छ त्यसलाई भात र चाउचो खाने पैसा भन्दा बढी शुल्क उठ्दैन। हाम्रो मुख्य आय स्रोत भनेको त्यो काठ दाउरा नै हो। दाउरा पनि उपभोक्ताले प्राय जसो लाँदैन, झडापडाबाट उनीहरूले पूर्ति भइहाल्छ। जोसँग मान्छे आउन सक्ने छैन उनीहरूले मात्रै दाउरा किनेर लैजान्छ, ताकि आय स्रोत भनेको काठ दाउरा नै हो।
1: भनेपछि यहाँहरूले चाहिँ सबैको सहमति अनुसार उपभोक्ताहरूलाई भेला गराएर मात्र हरेक क्रियाकलापलाई चाहिँ अगाडि बढाउनु भएको छ। यसरी काम गर्दै गर्दा यो सामुदायिक वनको अध्यक्ष भएर यहाँ काम गरिरहनु भएको छ, यसमा अवसर चुनौतीहरू पनि होलान्, त्यस्ता अवसर र चुनौतीहरू के के छ?
0: अब यो सामुदायिक वनमा जति राम्रो काम गरे पनि तर अवसर चाहिँ पाउनै पर्ने संस्था रहेछ। यो राम्रो गरे नगरेको त बलले आफै बोल्छ, मैले बोल्नु भन्दा पनि त्यो बलले आफै बोल्छ। हाम्रो साबित पथिया गाविस, साबित दुर्गली गाविसका प्राय जसो मान्छे मर्यो भने मसान घाट नै यही हो, उहाँहरूले पनि आफै भन्नुहुन्छ होला। ला चलाउँदाखेरि अहिलेसम्म यो सामुदायिक वनले कुन साइजको त्यो काठ उपलब्ध गराएको उहाँहरूलाई अवगत छ। अन्य यो सामुदायिक वनको हिजोका दिनमा विधान पनि थिएन, कार्ययोजना पनि थिएन, यो पनि हामीले बनाउँदै गयौं। केही विगतका ऋणहरू पनि हामीले तिर्दै गएका छौं। अझै पनि कर्मचारीको केही रकम तिर्नु छ। लगभग लगभग यो आर्थिक वर्षमा मेरो कार्यकाल पूरा हुन्छ। यो कार्यकालमा सबै ऋण फाइनल गरेर सामाजिक विकासमा पनि भित्र खेतमा भएका पोलहरू बाटोमा ल्याइदिने, बाटो बत्ती लगाइदिने, बाटोमा ट्री गार्ड बनाएर यो एरियामा नभएका राम्रा फूलहरू, राम्रा बोटाहरू लगाइदिने, अनि विगतका दिनमा यो हाम्रो अरुणोदय खानेपानीमा साबिस साथका उपभोक्ताले जुन चाहिँ खानेपानीको पाइपको जुन शुल्क थियो तिर्नु भएको छैन, त्यो विगतका अध्यक्षज्यूले सामुदायिकबाट दिने भनेर बोल्नु भएको रहेछ। अब यो वर्ष वन बहादुर बिक्री गर्यो भने सबैको सहमति अनुसार त्यो खानेपानीको पनि यही संस्थाले तिर्ने हामीले साधारण सभामा निर्णय पनि गरेका छौँ। तपाईँको 150 घर दुरीलाई हामीले विद्युतीय चुलो पनि यो वर्ष उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको छ। अन्य बाटाघाटा कहाँ के छ सबै त्यो आम भेला बसेर त्यो कहाँ ढाल्ने के गर्ने उहाँको सुझाव सल्लाह अनुसार हामी सामाजिक विकासमा हामी खर्च गर्नेछौँ। र यतातिर विद्युततिर जगतपुरलाई ट्रान्सफरको लागि हामीले 1.5-2 लाख रुपियाँ साधारण सभाबाट त्रिपुरा विद्युतलाई दिने भनेर हामीले अनुमान बजेटमा राखेका छौँ। यस्तै अरुणोदय ग्रामीण विद्युतलाई पनि हामीले 1.5 लाख रुपियाँ कति दिन सकिन्छ, पोलहरू, तपाईँको रोड बत्तीहरू उपलब्ध गराउने भनेर हाम्रो अनुमानित बजेटमा राखेका छौँ।
1: भनेपछि यही वर्ष अनि त्यो चुनौती समस्या त भन्नुभयो यहाँले, जस्तो विपन्न वर्ग, मध्यम र निम्न वर्गका तीन थरीका उपभोक्ता पनि भन्नुभयो, अति विपन्न उपभोक्ताको लागि त्यस्तो केही गर्नुभएको छ यहाँहरूले?
0: अब हामीले गरेका छैन। अति विपन्न उपभोक्ताहरूलाई हाम्रो नहरभन्दा उतातिरको भूभाग के खाली भूभाग छ उहाँहरूलाई ल आउनुहोस् तपाईँहरू बेसार खेती या तपाईँको फलफुल खेती के गरिदिएको हुन्छ आउनुहोस् भन्दाखेरि सम्पर्कमा आइराख्नु पनि भएको छैन। त्यो चाहिँ नहरभन्दा उता वनको शिवशक्ति सामुदायिक वनको भूगोलमा भए तापनि अहिलेसम्म सामुदायिक वनले भोग चलन नगरेको खण्डमा त्यो जमिन त्यतिकै पडिरहेको छ। हेरबार गर्यो हामीले दुई पटक वृक्षारोपण गर्यो, त्यहाँका उपभोक्ताहरूले एउटा बोटा पनि राखेन। जंगल हुन्छ, जंगल भएपछि भोलि बाघ भालु लाग्छ भन्ने किसिमले कोही काटे, कोही उखालेर फालेर धर्म फाटा भन्दा माथि उहाँहरूले राख्नु भएन। अब तैपनि मैले तपाईँको डिभिजन बनकारलाई यो तपाईँको एग्रो फरेस्ट्रीलाई बनाइदिनु पर्यो भन्ने एउटा प्रस्ताव राखेको छु, तर मन्जुर अहिलेसम्म आउनुहोस् भन्दाखेरि कुनै उपभोक्ता पनि आइराख्नु भएको छैन।
1: म फेरि आयोजनकै कुरालाई, आमदानीकै कुरालाई जोड्न चाहन्छु। जस्तो यहाँहरूले काठ संकलनबाट अब मुख्य स्रोत नै काठ संकलन हो भन्नुभयो होइन, त्यो कुन कुन शीर्षकमा खर्च गर्नुहुन्छ, कसरी खर्च गर्नुहुन्छ, कति जति आमदानी हुन्छ होला?
0: अब हामीले अहिलेसम्म यो कमिटी आएको 5 वर्ष हुन थाल्यो, प्रत्येक वर्ष हामीले तपाईँको 3200 देखि 4200 सम्मको हाराहारीमा हामीले काठ गोलिया मात्र संकलन गरेका थियौं। दाउरा भनेको लगभग 60-65 पटकादेखि 70 पटकासम्म हामीले दाउरा संकलन गर्छौं, र यो वर्ष हामीले विगतका वर्ष भन्दा 5600 क्युफिट खैर बढी हामीले संकलन गरेका छौं। यो खैरबाट 5600 क्युफिट दही प्रकोपको, 1500 क्युफिट कार्यजदाको, दुईटै बिलाएर हाम्रो 7200 क्युफिट हामीसँग खैर छ। त्यो खैरको लगभग हाम्रो 70-80 लाख बजेट अनुमानित त्यति रकम आउने खैर मात्रै देखिन्छ। यदि यो रकम हामीले कार्य समितिले आफ्नो मनमानी खर्च गर्न पाउँदैन, त्यो सबै चाहिँ भेला बसेर जनप्रतिनिधि, वन, पत्रकार, उपभोक्ताहरू, समाजसेवी, पुलिस प्रशासक, पत्रकारहरू बसेर यसलाई हामीले कहाँ कहाँ लाउने, के गर्ने भनेर यसको स्टिपिन्ड अनुसार स्थानीय सरकारको सहमति अनुसार सहकार्य गरेर मात्र हामीले खर्च गर्ने पाउँछ यो रकम भनेको। तैपनि यदि यो उपभोक्ताको भेला बोलाएर वार्षिक संकलन गरेर आगोले जल्ने, नदीले बगाएर लैजाने, आगजनी लाग्दा सुखा रूखले वन विनाश हुने, रोग लागेका रूखहरूले गर्दा अरू वन पनि विनाश हुने देखेका कारणले तैपनि हामीले मुद्दा खेपिराखेका छौँ। लगभग 38 दिन भन्दा अगाडि हामीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट 3 गाडी आएर किन काटिस, वनको कार्य समितिको मिलोमतमा काटिस भनेर आएर हामीलाई हप्काउने धक्काउने गरेर लगभग हामीसँग हामीले माटो ल्याबमा 1 फिट तलको माटो चेक गरेका छौँ, काठको टुक्राहरू हामीले ल्याबमा पठाएका छौँ, ल्याब रिपोर्ट छ, जिल्ला वनको हामीसँग छपान कटान सम्पूर्ण हामीलाई आदेश छ। त्यो गर्दा पनि अहिलेको यो अर्थ विकास तथा प्राकृतिक स्रोतबाट हामीसँग आएर सोधपुछ गरेर गयो। त्यो भन्दा केही दिन अगाडि हामीले 25 गते वन मन्त्रालयबाट हामीलाई पत्र आएको छ, त्यो पत्र पनि हामीले 4 पानाको सबै त्यो स्पष्टीकरण लेखेर हामीले मन्त्रालयमा बुझाएका छौँ। अहिले कता कता सुन्न आइरहेको छ, फर्मर्फ डिभिजन वन कार्यालय र कैलाली डिभिजन वन कार्यालय अन्तर्गत वनहरूको काठ रोक्का गर्नुपर्ने भन्ने कुरा सुनिँदैछ। कुनै यसमा सामुदायिक वनका उपभोक्ताले गलत छैन, वनको आदेश अनुसार हामीले गरेका छौँ, यो दुखे दुने कुरा मात्रै गरिरहेछ। योभन्दा माथिल्को मन्त्रालयहरूले आफ्नो मन चाहिँदो गरिरहेछन्, हामीले विधि विधान भन्दा बाहिर हामी गएका छैनौँ।
1: अब चाहिँ यो सामुदायिक वनलाई राम्रो बनाउनको लागि, उपभोक्ताको हितमा रहेर काम गर्नको लागि आगामी दिनको कार्ययोजना
0: यहाँहरूको के छ? अब यो सामुदायिक वनलाई राम्रो बनाउनलाई हामीले लगभग यो कमिटी आएको 5 वर्ष भयो, न यो कमिटीमा विधान थियो न कार्ययोजना थियो। कार्ययोजना हामीले बल्ल कार्ययोजना बनायौं, कार्ययोजना बनाएपछि कार्ययोजना पनि हामीले रुखै मात्र काटेर संस्था चलाउनु भन्दा हाम्रो केही सिमसार क्षेत्रमा पोखरीहरूको पनि व्यवस्था कार्ययोजनामा राखिएको छ। कुनै चाहिँ प्रदेश सरकार, संघीय सरकार, पालिका स्थानीय सरकारले एउटा हामीसँग शिव मन्दिर छ यहाँभित्र, त्यो भित्र हामीले पार्कहरू, गार्डनहरू यदि लगान लाएर बनाउनु पर्ने व्यवस्था कार्ययोजना पनि छ, विधान पनि हामीले यो वर्ष संशोधनको लागि पठाएका छौँ। त्यो किसिमले अब मेरो आफ्नो विचारले त यो वर्ष यो सामुदायिक वनको अफिस भएको 2 खण्ड छ, यो खण्डलाई पुरै काँटेता घेरबार गर्ने, तर यो खण्डमा रैणी, भेल र चाँदी भन्ने 3 जातको रुखहरू जंगल भरिएको, यो चाहिँ कुनै पनि दाउरा सेवा कुनै पनि अरू काममा नआउने काठ छ, यसलाई घर घेरबार गर्नु अनिवार्य देखेको छ मैले।
1: यति बेला विषयमा हामी कुराकानी गर्यौं। जस्तो यो तपाईहरूसँग यो सामुदायिक वनमा खैर र बेड पनि छ, यो चाहिँ कसरी उपभोक्तालाई नै वितरण गर्नुहुन्छ या कहाँ पठाउनुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ यसको?
0: पहिला यो छुट्टी सायद संकलन गर्यो त्यो मलाई थाहा भएन। गत वर्ष अलिअलि हामीले गरेका थियौँ, पानीले गर्न मिलेन, तर हामीले त्यो चाहिँ उपभोक्तालाई, यो वर्ष पनि अलिअलि छ, अब यो चाहिँ उपभोक्तालाई बेचेर यसैबाट बेतका सामग्री केही विपन्न वर्गका उपभोक्ताहरूले काम सिक्नेछन् भने हामी यहीँ राखेर त्यो सिपन कार्यक्रमलाई बजेट छुट्याएर हामी सिकाउनेछौँ, बाहिर नबेचेर यो गर्नेछौँ यो वर्षबाट।
1: हामी कुराकानीको अन्तिमतिर आइपुग्यो होइन, अन्तिममा केही छ यहाँको?
0: त्यस्तो त खासै मैले भन्नुपर्ने केही छैन। वनको स्थिति गतिविधि पहिला भन्दा अहिले भने के छ, एउटा हाम्रो यहाँ मसानघाट छ, मसानघाटमा भएको मुर्दालाई बचेको टुक्रा पनि हामीले लिन दिएका छैनौँ, अहिलेसम्म लिन त्यस्तो कोही आएका पनि छैन। चोरी निकासी पनि धेरै कन्ट्रोल भएको छ, जंगल पनि हराभरा छ देखिएको छ, जे जस्तो झाड भए पनि राम्रै खाले खैरै नहोस् सिसमै नहोस् हराभरा राम्रै छ। तर यो सामुदायिक वनको विषयमा विगतमा कुनै पनि कमिटी आउँदाखेरि उसले आफूलाई मात्र नहेरेर भोलि हाम्रो भविष्यका पछाडिका कर्णधारका लागि यो जंगल हराभरा वातावरणको लागि हराभरा गर्नुपर्छ र गर्नुहुनेछ आउनेवाला साथीहरूले, मलाई मेरो एउटा सुझाव सल्लाह हो। अब लगभग लगभग यो वर्ष त हाम्रो मसानघाटसम्म बाटो पनि हाम्रो मुख्यमन्त्रीसँग मैले अनुरोध गरेका थिएँ, कालो पत्र नै हुन्छ होला, कता कता कागजको पानामा लेखेको पनि देखेका थिएँ मैले। यो सामुदायिक वनले पत्रकार मित्रहरू उपभोक्ताहरू हामीलाई सुझाव सल्लाह दिनुहोस्, यो एउटा आयमूलक संस्था हो, हामीले के गर्नुपर्नेछ र कतिपय हामीले नजानेका पनि होला, हामीलाई चाहिँ त्यो बाटो देखाउनु पनि हुनेछ र खाली वृक्षारोपण गर्ने ठाउँ भनेको हाम्रो शिवशक्ति सामुदायिकमा खाली ठाउँ भनेको छैन, जुन जस्तो झाड भए पनि भेल्लोर रैणी जे जस्ता भए पनि हराभरा घना जंगल छ। तर गत वर्ष त हामीले झाडी सफाई पनि गरेका थियौँ, यो वर्ष हाम्रो कार्ययोजनामा एक्ल्याउने पत्ल्याउने झाडी सफाई भन्ने हाम्रो कार्ययोजनामा व्यवस्था नभएको कारणले हामीले गरेका छैनौँ। अर्को वर्ष झाडी सफाई एक्ल्याउने पत्ल्याउने सबै व्यवस्था छ, अर्को वर्ष हामी गर्नेछौँ। अब अहिलेलाई मैले धेरै भन्नु केही छैन, चार वर्षको पाँच वर्षको पिरियडमा उपभोक्ताले कार्ड दाएर पाइराख्नु भएको छ, उहाँहरू सन्तुष्ट हुनुहुन्छ, त्यसमा रुष्ट कोही पनि उपभोक्ता छैन। यदि कोही त्यो छ भने, रुष्ट भएकोलाई छ भने पनि सम्पर्क गर्न हजुरसँग अनुरोध गर्दछु म। अहिलेसम्म लगभग लगभग उपभोक्ताको सम्पत्ति हो, उपभोक्ताले पैसा नतिरेर निशुल्क पनि पाउनुपर्छ, उहाँले शुल्क लानै पर्छ भन्ने सामुदायिक वनको विधि विधानले भन्दैन, उहाँहरूको सम्पत्ति हो, उहाँले फ्रीमा पनि उपभोक्तालाई बाँड्न सक्नुहुन्छ।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हवस् त, नमस्कार।
2: सामुदायिक वनले सुशासन र पारदर्शिताका लागि वनका हरेक गतिविधिहरू सञ्चालन गर्दा उपभोक्तासँग छलफल गरेर गर्ने र लिखित रूपमा निर्णयहरू गरेर विधान अनुसार आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ। वनका सचिव राजेश्वरी खत्री:
3: हामीले अब त्यस्तै हो, विधान अनुसार जाने, विधानमा ज्याज्या छ त्यही सबै कार्य समितिका सबै बसेर छलफल गरेर गर्ने गरेका छौँ। अरू अब ज्याज्या विधानमा छ त्यही हामीले लागू गरेका छौँ। अरू अब संरक्षणका लागि पनि हामीले वनमा हप्ताको एक फेरि जाने, अनि बोटा बिरुवा कस्तो छ, कसले काट्यो कि काटे कि, केही नोक्सान गरेको छ कि, काहीँ केही भएको छ कि भनेर हामीले यसो रेखदेख गर्ने गरेका छौँ। केही चौकीदारहरूलाई वनहरूलाई केही गाह्रो अप्ठ्यारो परेका बेला पनि हामी दौडेर जाने गरेका छौँ। अनि केही आग लागि भई काहीँ नदी कटङ भयो त्यहाँ पनि हामी गइराखेका छौँ। हामीले अब सबैको सल्लाह सुझावले उपभोक्तालाई भेला गरेर तिनको सल्लाह सुझाव पाएर अनि कार्य समितिले छलफल गरेर विधान अनुसारै गएर हामीले काम गर्ने गरेका छौँ।
1: के छ तपाईँहरू चाहिँ यसरी काम सामुदायिक वनमा काम गर्दा अब काठ दाउराहरू पनि बिक्री वितरण गर्नुहुन्छ, अनि सूचनाहरू कसरी प्रवाह गर्नुहुन्छ, आका निवेदनहरूलाई कसरी व्यवस्थापन गर्नुहुन्छ, के छ तपाईँहरू सबै चिज लिखित रूपमै निर्णय हुन्छ कि के छ?
3: लेखितै हुन्छ म्याडम, सब लेखितै हुन्छ। अब आएका निवेदनहरू पनि हामी सबै जम्मा गरेर अनि पछि बैठक बसेर अब सूचना निकाल्ने हो कि सात दिने अथवा हप्ता दिने तीन दिने त्यो सबै विधानमा के छ त्यो हेरेर अनि सूचना निकालेर जहिलाई एकदम आवश्यकता छ त्यसलाई पहिलो पर्खामा गरेका छौँ। अब आवश्यक नहुनेलाई काठको कुरा गर्दैछौँ त्यो अब आवश्यकता जहिलाई हल्का फुल्का छ तिनलाई अलि पछाडि दिने गरेका छौँ अनि दौरा पनि उपभोक्ताको उपभोक्तालाई पूर्ति गरेर तब मात्र हामी बाहिर बेच्ने गरेका छौँ। उपभोक्तालाई नदिएर हामी उपभोक्ताको सल्लाह सुझाव पुरा नगरेर हामी बाहिर बेच्दैनौँ। बाहिर हामी आफ्नो उपभोक्तालाई दिने अनि सल्लाह सुझाव गर्ने सूचना निकाल्ने सात दिने सूचना निक्लिन्छ कहिले तीन दिने पनि निकाल्छौँ। जस्तो जस्तो विधानमा छ उपभोक्ताको सल्लाह सुझाव अनुसार हामी जाने गरेका छौँ।
4: अनुगमन पनि गर्नुहुन्छ?
3: हजुर अनुगमन पनि गरेकै छौँ। अनुगमन पनि हामी कमसे कम सात दिनसम्म वनमा अनुगमन गर्छौँ। कटानको बेला पनि कटानी आएपछि हामी आफै खटिन्छौँ कार्य समिति हेरविचार गर्छौँ। कोही बाहिर खपानी भन्दा बाहिरको कटाइदिन्छन् कि कोही त्यस्तै कहीँ यताउता चोरेर लग्छन् कि भनेर हामी कार्य समिति खटिन्छौँ। कार्य समिति खटिएर काम गर्ने गरेको छौँ।
4: यो त भयो काठ दाउराका कुरा अनि चोरी सिकारीको अवस्था के छ?
3: चोरी सिकारीको अवस्था पनि त्यस्तो छैन, पहिलाका जस्तो छैन। पहिला त एकदम जंगलमा गया पत्ते तिनीहरू पहिला कमसेकम अब धेरै भइगयो चोरी सिकारीको निरन्तर भएको त। पहिला त बन्दुक पट्किन्थ्यो तिनीहरू सिकारीवाला भित्किन्थे, कोही गुर्ताले मार्ने गर्ने गर्दा कोही अब लट्टीले लखटी लखटी मार्ने गर्थे। अब त्यस्तो छैन, काठ दाउरा चोर्ने पनि त्यति साह्रो छैन, जनावरलाई चोर्ने पनि त्यति साह्रो हामीले बिताएको छैनौँ। हाम्रो समुदायको सबैतिर त्यही विधान अनुसारै जान्छौँ।
2: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म गीता पनि विदा हुन्छु। नमस्कार।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: उही सबै पेपर अरूको सकिया हो?
2: सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयो।
1: उही बैंकमी?
2: बैंकमी
1: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे। सचेत बनौ,
2: सतर्क रहौ, ठगी बठै बचौ।
3: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सहकार्य गरौ।
4: यो OCMC भनेको के आयो फेरि?
5: OCMC भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: OCMC के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि OCMC स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल OCMC सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि OCMC टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल OCMC टिकापुर@gmail.com।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762830921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
5: धैदै बा, तुमले लोटरी भर्राई थियो?
6: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो भा।
5: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-62 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत क्यूएए प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: छोरीलाई भुकेर आएको छौ त
2: हेर्नुहोस् न काका, छोरी फुलटिप्ने बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
1: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल, त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
2: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
1: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
1: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 73 77 72।
5: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्टो कि नै वानन्डे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी पट्टा नि पैना त
5: अजी गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन्ला बाटी
5: ए ले ले ठिक है बा चल हाली भाटवट

0: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
1: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
4: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमै त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क हरे।

घरमा परे के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु, धन सुख्यो रातले फकाउ

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छतपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
2: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर हरौ।
3: सतर्क रहौ, ठगी बटिए बचौ।
2: सिद्धार्थ बैंक बटिए, जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयंसेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासी अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: नरेश दादु, मैले अपना फोन आइतिकी डर त्या गइनु है बाउती कहाँ बाटी
7: ऊ गोन्डीमा सुतल बाटी बाबु चोली नगरी
6: हौजी कहाँ छ काटन अपना हन हरक आदर पागल तो सफा सुखर बनाइलो बाटी त तर के पाटी तु झारल ना अपना हन
8: यहाँ पोली बुक कट लगो नानी अपना बोले छैन खबर त कर्न बाट कटा बेर म पापु ना हो
6: ना ते बाउजी हाम्रो बाटी अपना हन कुछ नि हुई दिन गुआरा हना जिन्छ रे कि को नरेश दादु एम्बुलेन्स लिन समय लाग्यो ठिक ठाक नगरकेको मोटरसाइकल बाको लागि उहीमा बैठाको भाउजी हेन सर्पडेलसा उपचार केन्द्र लैजिन तयारी गर परल
7: यी बेला त खैन जात खाइदिए न्यु इठना स्वयंसेविका दिदी
6: हो हो अब न ठिक कली डाक्टर र निकटसम्म गेरेमेन कुछ थियो खवाइली हुई
9: सपुवा कट्टी कि सहज वातावरण बनाएकला सपुवा कटलक अङ्ग हर्न स्थिर बनिना प्रयास गर पठा टम्म कस बेलक लुगा गरगहना घरी पेटी मुन्द्री बाकलसे फाफल करारी गेरम्या अप्रेलसे झन समस्या बिना भइल कोसियत गेरम्या न शान्त रह सहयोग गर पठा युमने सपुवा कटलक ठाउँसे उपर दौडीले कस्क भन्नाथे कठ असी कर्णसे रक्त संसारमा समस्या होइसक्था जेहीले करबेल सपुवा दसलक शरीरको भाग काटख फाक पाउन अवस्थाते आइसिक्था
10: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सेट
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यो टिका लागि त सामुएल दोलत बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी।
8: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: बाट सहारा हेल्थ इन्स्योरेन्स
1: शिखर इन्स्योरेन्स को सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: यी सेवा सबै सधैं सँगै।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम, मुलायम, सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
3: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
4: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
3: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
4: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
4: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला टाढे बस्नु है।
3: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
4: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
5: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
9: यही असार 20 गते शनिबारका दिन
8: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
10: DNA सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
8: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
10: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
8: काम काजमा मन नलाग्ने, त्यसै डिक्क मानेर बस्ने भएमा,
10: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
8: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
10: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
8: याद गर्नुहोस् है,
10: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
8: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर कैलाली।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, CMLT कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
2: मेडिकल ल्याब टेक्नोलोजी CMLT,
1: नेत्र विज्ञान OA।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: चेले हेरिदिँदै बालाई लोटरी पढ्यो भने के ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैरै बा तुमले लोटरी भर्राइ थिया
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आया लगै आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
4: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
3: जनरल फिजिसियन विशेषज्ञ सेवा
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
3: रोग सेवा
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार
3: र सिटी स्क्यान सेवा
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा इसिजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बिमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
3: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
3: सब परीक्षण सेवा सर्पदंशको उपचार
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
3: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
6: कहाँ जान्छै उडन या चरी दिनरात भौतारी आइगयो रेडियो खोल बेउडा चौतारी आइगयो रेडियो खोल बेउडा चौतारी
7: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
6: एक डाली बाजगुर आउँछको एक डाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, BCA, BBA, बीई सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते। समय दिउँसो 1 बजे। स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिममा सोमबारदेखि तीन दिन मध्यम वर्षा हुने, धनगढ़ीमा पानी संकट, उपमहानगरपालिकाद्वारा विभिन्न वडामा पानी वितरण, धनगढ़ी र टीकापुरबाट लागू औषध सहित 6 जना प्रहरीको नियन्त्रणमा, र इटालीमा सुनमाए बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन 13 वर्ष पुरानो रेकर्ड। अब मध्याह्न खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशको तराई र पहाड़ी क्षेत्रमा सोमबारदेखि तीन दिनसम्म मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रमा सोमबार बिहानदेखि बुधबारसम्म मध्यम वर्षा हुने जनाएको छ। मौसमविद सरोज पुरासैनीका अनुसार सोमबारदेखि सुदूरपश्चिममा मनसूनी वर्षा हुने भएको हो। उनका अनुसार हाल मनसून लुम्बिनी प्रदेशको बर्दघाट क्षेत्रसम्म पुगेको र आगामी तीन दिनभित्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्ने बताए। हाल मनसून लुम्बिनी प्रदेशको पूर्वी भूभाग बर्दघाट आसपासमा पुगेको छ। अबको तीन दिनभित्र मनसून सुदूरपश्चिम प्रदेशमा पुग्ने सम्भावना देखिएको छ। उनले भने अनुसार सोमबार बिहानदेखि सुदूरपश्चिममा मध्यम खालको वर्षा हुने मौसमी प्रणाली विकसित हुने भएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा धेरै दिनदेखि पानी नपर्दा यहाँको तापक्रम 40 डिग्री आसपास पुगेको बताइएको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ भने पानी नपर्दा रोपाई समेत प्रभावित भएको छ। लामो समयदेखि वर्षा नभएपछि धनगढ़ी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पानीको अभाव देखिएको छ। नलका तथा धाराहरू सुकेपछि स्थानीय बासिन्दा दैनिक उपभोगका लागि पानीको समस्यामा परेका छन्। यस अवस्थालाई मध्यनजर गर्दै धनगढ़ी उपमहानगरपालिकाले उपलब्ध स्रोत साधन परिचालन गरी प्रभावित क्षेत्रहरूमा पानी वितरण गरेको छ। उपमहानगरपालिकासँग खानेपानी बोक्ने ट्याङ्की सवारी साधन नभए पनि पुरानो दमकल तथा रोड वासर र बोट बिरूवामा पानी हान्ने ट्याङ्की प्रयोग गरी दैनिक खानेपानी पानी बाहेक अन्य क्रियाकलापमा प्रयोग गर्न पानी आपूर्ति गरिएको हो। वडा नम्बर 6 को जाली क्षेत्रमा वडा अध्यक्ष भागीराम चौधरीसँग समन्वय गरी जाली देउवा पसल नजिकको चोकमा पानी वितरण गरिएको छ। त्यस्तै वडा नम्बर 14 को फूलबारी स्याउले बजार क्षेत्रमा पनि पानीको अभाव भएपछि स्याउले बजार चोकमा पनि पानी उपलब्ध गराइएको छ। यसै गरी वडा नम्बर 7 र 12 को शिविर क्षेत्र आसपासमा समेत समस्या देखिएपछि सम्बन्धित वडा अध्यक्ष मोती राणा र शेरबहादुर महरासँग समन्वय गरी सिमल टोलमा पानी वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले तत्कालीन आवश्यकता अनुसार वडा नम्बर 6, 7, 12 र 14 पानी वितरण गरी स्थानीयलाई राहत दिने प्रयास गरेको जनाएको छ। साथै वर्षा नहुँदासम्म आवश्यकता अनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने तयारी समेत गरिएको छ। मध्याह खबरमा धनगढ़ी र टीकापुरबाट लागू औषध सहित 6 जना प्रहरीको नियन्त्रणमा लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमती स्थानीय शासन गाउँपालिका समिति।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। कैलालीको धनगढ़ी र टीकापुरबाट प्रहरीले लागू औषध सहित छ जनालाई नियन्त्रणमा लिएको छ। धनगढ़ी उपमहानगरपालिका तीन त्रिनगर ब्यारलबाट अवैध लागू औषध खैरो हिरोइन 1 ग्राम 270 मिलिग्राम सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका 6 बस्ने 21 वर्षीय किरण भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी भट्टलाई पक्राउ गरेको जनाएको छ। यसैगरी टीकापुर नगरपालिका 9 खकरौलाबाट अवैध लागू औषध खैरो हिरोइन 1 ग्राम 270 मिलिग्राम सहित बर्दियाको राजापुर नगरपालिका 6 बस्ने 23 वर्षीय परमेश थारूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो। यसैगरी टीकापुर नगरपालिका 9 खैरीपुरबाट अवैध लागू औषध खैरो हिरोइन 290 मिलिग्राम सहित दुईजनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जानकी गाउँपालिका 3 बस्ने 21 वर्षीय राहुल तिरुवा र 19 वर्षीय सुरेश खनाल रहेका छन्। प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस्तै टीकापुर नगरपालिका 8 खकरौलाबाट खैरो हिरोइन 1 ग्राम 930 मिलिग्राम सहित दुईजनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका 1 ब्लक नम्बर 23 बस्ने 23 वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका 3 लाइकपुर बस्ने 24 वर्षीय अर्जुन ऐडी रहेका छन्। प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाइएको छ। डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। डोटीको बडीकेदार गाउँपालिका 2 खरर बस्ने 50 वर्षीय हर्कबहादुर पल्ली मगरको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। मगरको सोही ठाउँमा स्थित घरको झ्याल ढोका बनाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: चुरे जोगाऊ पानीका मुहान बचाऊ। वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ। चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश। अब बाँकी खबर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। धनगढ़ीमा हिजो आयोजित पश्चिम प्रदेशीय स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै वहाँले नागरिकको जीवधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार सुरक्षा निकाय अदालत तथा संचार क्षेत्र सबैको साझा दायित्व भएको बताउनुभयो। वहाँले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ़ने बताउनुभयो। अनुसन्धान प्रणालीलाई प्रभावकारी व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री शाहको जोड़ थियो। प्रतियोगिता आयोजकले सामाजिक सञ्जाल मार्फत सुनमायालाई ला स्पोर्टिभा लाओरेडो अल्ट्रा ट्रेल 120 के को नयाँ क्वीन घोषणा गरेको छ। साथै उनको सन्तुलित र रणनीतिक दौड़को प्रशंसा गरेको छ। नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न ला स्पोर्टिभा लाओरेडो अल्ट्रा ट्रेल प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन्। उनले 120 किलोमिटर दूरी 13:33:01 पूरा गर्दै 13 वर्ष पुरानो कोर्स रेकर्ड तोडेकी हुन्। आयोजकले सुनमालाई उक्त प्रतियोगिताको नयाँ क्वीन घोषणा गर्दै उनको रणनीतिक दौड़को प्रशंसा गरेको छ। नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ला स्पोर्टिभा लाओरेडो अल्ट्रा ट्रेल प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन्। इटालीको कोर्टिना द आम्पेजोमा आयोजित करिब 120 किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले 13:33:01 निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन्। यसअघि फ्रान्सकी क्यालोरिन साबोरेले सन् 2015 13:40:34 लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन्। प्रतियोगिताको शुरूआती चरणमा सुनमायाको अस्ट्रेलियाकी धाविका लुसी बार्थोलोमीसँगै प्रतिस्पर्धा गरेकी थिइन्। तर दौड़को निर्णायक चरणमा उनले गति बढ़ाउँदै अग्रता बनाइन् र अन्तिम खण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन्। प्रतियोगिता आयोजकले सामाजिक सञ्जाल मार्फत सुनमायालाई ला स्पोर्टिभा लाओरेडो अल्ट्रा ट्रेल 120 के को नयाँ क्वीन घोषणा गरेको छ। साथै उनको सन्तुलित र रणनीतिक दौड़को प्रशंसा गरेको छ। सुनमाया बुढा जुम्ला जिल्लाको पातारासी गाउँपालिकाकी हुन्। यो सफलतासँगै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनिङमा नेपालको प्रतिष्ठा थप उच्च बनाएको भन्दै उनले प्रशंसा पाइरहेकी छन्। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 समूह चरणमा 100% जीत निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। डालास स्टेडियममा आइतबार बिहान सम्पन्न समूह जे अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 अन्तरले पराजित गर्दै 9 अंकसहित समूह विजेताका रूपमा अन्तिम 16 स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जीतमा जियोभानी लो सेल्सो लाउटारो मार्टिनेज र कप्तान लियोन मेसीले 1-1 गरे। जोर्डनका लागि मुसा अल तमारीले गोल फर्काए। खेलको 1900 मिनटमा लो सेल्सोले फ्रीकिक मार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। 31 मिनटमा मार्टिनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको अग्रता 2-0 बनाए। दोस्रो हाफको 55 मिनटमा अल तमारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे। तर दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले 80 मिनटमा गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे। यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई 3-0 तथा दोस्रो खेलमा अस्ट्रियालाई 2-0 पराजित गरेको थियो। समूह जेमा अर्जेन्टिनाले 3 खेलबाट 9 अंक जोड्दै शीर्ष स्थान हासिल गर्यो। सामान 4-4 अंक रहेका अल्जेरिया र अस्ट्रिया कर्मश दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगे। जोर्डन भने तीनै खेलमा पराजित हुँदै अंकविहीन रह्यो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिममा सोमबारदेखि 3 दिनसम्म मध्यम वर्षा हुने। धनगढ़ीमा पानी संकट। उपमहानगरपालिकाद्वारा विभिन्न वडामा पानी वितरण। धनगढ़ी र टीकापुरबाट लागू औषध सहित 6 जना प्रहरीको नियन्त्रणमा। र इटालीमा सुनमाया बुढाले जितिन 120 किलोमिटर अल्ट्रा ट्रेलको उपाधि। तोडिन 13 वर्ष पुरानो रेकर्ड। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्न कुन्मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 मा सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयंसेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
12: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
13: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
14: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
13: के गर्छ र सन मेडिकेयरले?
14: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
13: यति गरेपछि धेरै राहत हुने रहेछ त।
14: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
13: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
15: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
16: यही असार 20 गते शनिबारका दिन
15: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
17: दिने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
15: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको रहेमा,
17: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
15: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
17: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
15: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
17: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
15: याद गर्नुहोस् है,
17: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
15: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
18: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीनादेखि देश का विभिन्न स्थान में यह रोग देखा परिरहेको छ। पशु सेवा विभाग सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रण का प्रयास भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोग को संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिले आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 9849585008।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 0915233312 र 5239940।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
5: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
6: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
5: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
6: भर्ना हुने विषयहरू:
5: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
6: नेत्र विज्ञान ओए।
5: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म।

0: आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762333921 वेबसाइट www.mahakalishikshalay.edu.np।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: एएमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044, 98587080044 र 97642-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना: बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
2: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 0915233012 र 5239049।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिस

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु धुकधुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6473 र 98-1468-0204।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
4: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
5: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
4: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी फोन नम्बर 091-523-12 र 523-949।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार जदौ गर्या कार्यक्रम देउडा चौतारी सुनिबसेका तमी सबै सबै साथीहरुका न आज पनि तमीले जिकै टाडाबाट लेखि पठाएका तिनी देउडा गीत तमरामा जमिले खेल्न आएका छौं। बत्रबाटी छन् हाम्री प्राविधिक साथ्या रत्नाजी भने त्यसैगरी तमरी सदाईकी दुःख सुखकी साथ्या फागेकोर तमरामा जमि आइसकेका छौं। अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो र राजपन तमीले झिक्कै टाढाबाट फेसबुकमा लेखि पठाएका गीत तमरा माझमी पालो पालो वाचन गर्नका लागि आइसकेका छौं। पक्कै पनि सबैले सुनिकन साथ दिने भन्ने आशा अपेक्षा पनि राखेका छौं। तमी हामीलाई www.samudayikradio.tikapureefm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। तमी साथ्या सुनिकन बसेका छौ भनेपछि फोन पनि गर्न सक्ने हो 0995162555 का लागि। नमी केटी साथी आया केटा साथी आया तमीसँग हामी निका निका कुराकानी गरौले। तमी भने कार्यक्रममा आइसकेपछि देखे आफ्नै गाउँ खर बोलिने भाषा आफ्नै लेख लगाउने गीत बनपाख बोल्ने भाषा गाउने गीत तमीले गाउनु पर्दो छ र तमरा देश विदेश भएका साथीभाइ आफन्तजानकी भलाभली पनि तमी लाग्न सक्ने हो। दिउँसो बखाको टाइम छ 3 बजी गयो धेक्य घाम झिक्कै छ। अब यहाँ टिकापुरको कुरा गर्ने भनेपछि गर्मी झिक्कै छ धेक्य यहाँ कस्ट कहाँ जाउँ कहीँतिर जाउँ भनिन्दा यहाँ कस्ता आपद छन् क्या गर्ने हो साथी हो यसै छ धेक्य कामको चटारो छ। तमरा गाउँ बस्ती कसो छ क्या छ गाउँ गाउँघरको हरी खबर क्या छ आज भोलि क्या काम गर्दा छौ घाम कसो छ उकाला ओह्राला लिक औला जाँदा छौ कि नाइ देखे क्या छ कामको चटारो सकिग कि सक्याको छैन क्या छ कसो छ त्यो सम्बन्धी पनि हामी कुराकानी गर्नेौ। तमी आइजाया 0995162555 का लागि जिक्की साथीले हाम्रा फेसबुक कमेन्टमा पनि देउडा गीत लेखि पठाएका छन् स्वदेशबाटी पठाएका छन् विदेशबाटी पठाएका छन्। तमरा पालै पालो गीत हामी अब यहाँबाटी बना तिनी खुबै निका देउडा गीत बजाउली तमीले लेखि पठाएका तिनी गीत पनि वाचन गर्नेौ देखे अब यसै छ कुरा गरुली अब केही छैन। आज भन्ने कार्यक्रम देउडा चौतारीका सुरुमा राख्ने पालो भएको छ खुबै राम्रा देउडा गीतबाटी त्यहाँपछि भने तमीले लेखि पठाएका तिनी देउडा गीत लैकन आउली। आज भन्ने कार्यक्रम देउडा चौतारीका देला उगाडी नपड्या खुबै राम्रा देउडा गीतबाटी

हजुर एकदमै राम्रा देउडा गीत बाटी कार्यक्रम देउडा चौतारी का दिला उगाडी सकेका छौं। अहिले त नि सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम पनि हो देउडा चौतारी। तपाईं हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्ने हो झिकै साथ सुन्न पनि छु खुबै मन पर्दो छ कार्यक्रम देउडा चौतारी भनिकन हामी कि सुझाव सल्लाह पनि दिँदा सन्देका सुन्नु पनि पर्दो छ आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई पनि हामी सबै मिलिकन जगिर्ना पनि गर्नु पर्दो छ। यदि हामीले नै गर्यौं भनेपछि कसले गरिदिने हो देखि हामी अर्काका देश होस् आफ्ना देश होस् जहाँ भए पनि हाम्रो रीतिरिवाज आफ्नो भाषा आफ्नो वेशभूषा आफ्नो चालचलन हामीले जहाँ गए पनि बिर्सनु हुँदैन। तपाईँ सबै सबै साथ्यागन गली गली छ आज पनि हाम्रा फेसबुकमा झिक्कै साथीले देउडा गीत पनि लेखिपठाएका छन् झिक्कै साथी गुनासो पनि गर्दा छन् हाम्रा गीत पढ्न छ कि साथी कहिन भन्दा छन् अब पालो पुगे अनुसार देखा सबैका गीतलाई म वाचन पनि गर्दछु पढ्दछु। तमी माया गर्दा छ तमी गीत लेखी पठाउँदा छ तमी आफ्नो भाषा आफ्नो संस्कृतिलाई माया गर्दा छ र भेका तम्रा माझमी छौ। यदि तमीले नै गरेन तमीले नै बोलेन तमीले नै गीत पठाएन भनेपछि कसरी हामी अगाडि बढ्यौं तम्रो साथ तम्रो सपोर्ट छ र तम्रा माझमी छौ। आज पनि झिक्कै साथी पर्खाइमा हुन्न देखे अब तम्रा गीत मैले पाले पालो पढ्ने हुन्छ अब तपाईँ फोन पनि गर्न सक्ने हो साथी सुनेका छौ भनेपछि देखा लेकाउला छौ भनेपछि 0915612555 लाइन नमी छुरेटी साथी आउने छुरेटा साथी आउने हो तमीसँग निका निका कुराकानी गर्नेऊ। तमी भन्ने कार्यक्रममा आइसकेपछि आफ्नो भाषा आफ्नो संस्कृति देखा जहाँबाट आउँदा छौ त्यहाँकै भाषा त्यहाँकै संस्कृति लेखन आया हामीले जहाँ गए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो गाउँठाउँको बोली भाषा हामीले भुल्नु हुँदैन। तमी सबै सबै साथी गर्न गली गली छ आज भने अब तमीले लेखी पठाएका तिनी देउडा गीत पढ्ने पालो भएको छ आज भने हाम्रा पहिलेका साथीले फेसबुक कमेन्टमा पहिले बाह्र लेखेका छन् अब उनका गीत पढ्ने पालो भएको छ। नमस्कार म टेक बहादुर रावजी सुदूरपश्चिम अछाम जिल्ला मंगलसिंह नगरपालिका 4 हाल भारतको महाराष्ट्र स्थित मीरा रोड बाटी आज पनि मैले गीत लेखी पठाएको छु अवश्य पनि वाचन गर्दिया भनेका छन्। अवश्य पनि आफू अर्काका देश भए पनि देखे आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगिर्ना गर्नु पर्यो भनिकन अर्काका देश देउडा गीत संगीतमा लागिराखेका हाम्रा नियमित साथी टेक बहादुरजीका गीत यसा छन् सधैँ माया गर्दा छन् देउडा गीत संगीतलाई माया पनि गर्दा छन् देखा सधैँ हामी कि सम्झिँदा छन् कार्यक्रम देउडा चौतारीनी देउडा गीत लेखी पठाउँदा छन् खुशी लाग्दो छ। अब उनका गीत यसा रहेका छन् पानी पिन्या लोटा फुटी भात खाने थाल फुटी पानी पिन्या लोटा फुटी भात खाने थाल फुटी हाँस्ने बोल्ने साथी छुटी जन्म्याको ठाउँ छुटी हाँस्ने बोल्ने साथी छुटी जन्म्याको ठाउँ छुटी काठमाडौँमा बसी नेता पेटभरि खाका छन् काठमाडौँमा बसी नेता पेटभरि खाका छन् खाडे मुलुक दाजुभाइले दुखपीडा पाएका छन् खाडे मुलुक दाजुभाइले दुखपीडा पाएका छन् कठैदैन स्वदेशमै रोजगारी भया विदेश किन आउँथ्यौं स्वदेशमै रोजगारी भया विदेश किन आउँथ्यौ भ्रष्टाचार देशमा भया दुःख नपाउन्थ्यौ भ्रष्टाचार देशमा नभ्या दुःख नपाउन्थ्यौ जनताका दुःख पीड़ा बुझ्ने सरकार बन जनताका दुःख पीड़ा बुझ्ने सरकार बन कसैलाई रहर हुन्न खाडी मुलुक रन कसैलाई रहर हुन्न खाडी मुलुक रन आफ्नै देशको ढिँडो फाँडो खाएर बाँचौला आफ्नै देशको ढिँडो फाँडो खाएर बाँचौला सोचे जस्तो सरकार बने गाउँठाउँमै नाचौला सोचे जस्तो सरकार बने गाउँठाउँमै नाचौला बलात्कारी हत्यारालाई फाँसी दिनु सरकार बलात्कारी हत्यारालाई फाँसी दिनु सरकार गीत गाई सामाजिक सञ्जाल पुकार्नु छ बारम्बार गीत गाई सामाजिक सञ्जाल पुकार्छु बारम्बार दिदी बहिनी नानी बाबु सुरक्षित गरौं दिदी बहिनी नानी बाबु सुरक्षित गरौं सबै जनता मिली नेपाल देशको विकास गरौं सबै जनता मिली नेपाल देशको विकास गरौं यिनै गीत मार्फत मलाई टेकबहादुर आउजी भनिकन राउन्या नराउन्या सबै सबै स्वदेश विदेश सुनिकन बसेका सबै सबै जातिलाई र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका कार्यक्रम देउडा चौतारीलाई माया गर्ने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ आजलाई छुट्टी जाउँ हा नमस्कार भनेका छन् अवश्य पन झिक्कै झिक्कै धन्यवाद छ टेकबहादुरजी खुबै राम्रा देउडा गीत अर्काका देश झिक्कै टाढाबाटी भए पनि हामी कि सम्झ्या खुबै राम्रा देउडा गीत कार्यक्रम देउडा चौतारी कि सम्झिकन लेखी पठाया तमीकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्या
अहिले तपाई सुन्दैछ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन् फेसबुकमा, उनले पनि लेखेका छन् यालो नमस्कार जदौ नमस्कार, मेरो नाम खकेन्द्र कडायत साफे बगर नगरपालिका 12 खप्तड माथितुका घर भई आज भोलि बिरानो शहर भारतको छत्रपुर देखियो, आज पनि मैले देउडा गीत लेखी पठाएको छु अवश्य पनि वाचन गरिदिनुहोला भनेर भनेका छन्। अवश्य पनि खकेन्द्र कडायजी पनि हामीलाई झिक्कै माया गर्ने मान्छे हुन्, कार्यक्रम देउडा चौतारिनी सधैँ देउडा गीत लेखी पठाउने मान्छे पनि हुन्थे क्या। देउन पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगेन्ना गर्नु पर्यो भनेको नाउँ पनि अर्खाका देश भए पनि भारत भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई बचाइराखेका छन्। कार्यक्रम मार्फत बनाऊ सधैँ जानकारी पनि सबै साथी गराउँदा छन् क्या, उनलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। हो तमी हामी सबै मिलिकन अर्खाका देश भए पनि आफ्नो भाषा आफ्नो देउडा गीत संगीत आफ्नो देउडा गीत आफ्नो भाषालाई चाहिँ हामीले बिर्सनु हुँदैन। तमी सबै सबै साथी गर्न गली गली छ। अब उनका गीत यसा रहेका छन्। किलैजा कि फर्की आइजा ए माया जालालाई, किलैजा कि फर्की आइजा ए माया जालालाई, बाज भनो कि सुवा भनो पुरानी मालालाई, बाज भनो कि सुवा भनो पुरानी मालालाई, कहाँ उडाई सोच्याका सपना जेठ भैसाका हुरी, कहाँ उडाई सोच्याका सपना जेठ भैसाका हुरी, मैले त मालपाया सोच्या साइरै छिन स्टोरी, मैले त मालपाया सोच्या साइरै छिन स्टोरी, काफल पाक्या रस पस आम पाक्या गलगली, काफल पाक्या रस पस आम पाक्या गलगली, सुवालाई देख्या कि बेला सम्झन्छु झलझली, सुवालाई देख्या कि बेला सम्झन्छु झलझली, कति बेला चुडिदो छ डोरी खरानीको, कति बेला चुडिदो छ डोरी खरानीको, आश छैन भरोसा छैन एक्लै परानीको, आश छैन भरोसा छैन एक्लै परानीको, दुःखै खानु दुःखै लाउनु परदेशी छोरा छोराकी, दुःखै खानु दुःखै लाउनु परदेशी छोराकी, के गर्नु सञ्चालक ज्यू भेटकैला होला कि, के गर्नु सञ्चालक ज्यू भेटकैला होला कि, अवश्य बन देख्या बाँचिराखेपछि एकचोटि अवश्य बन भेट होइजाला देख्या। यसै गीत मार्फत सम्झिनु पर्दा सर्वप्रथम त हजुरलाई त्यहाँपछि रेडियो सुनि बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ, आजलाई छुट्टी जाउँ आ पछिल्ला आइतबार भेटोली नमस्कार भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ र आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्या। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्। हेलो दिदी नमस्ते, मेरो नाम अनिल कुंवर साफे बगर नगरपालिका 3 पर्भा सैन, आज भोलि भारत बाटी मैले पनि गीत लेखी पठाएको छु, जानी नजानी भए पनि दुमै गीत लेखी पठाएको छु देख्या, अवश्य पनि वाचन गरिदिए आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे बनाऊ लेख्ने मान्छे बनाऊ, अब क्या गर्नु देख्या अर्खाका देश काम गर्नै पर्यो, काहीँथि छुट्टी मिल्लो काहीँथि छुट्टी मिल्दैन, तैपनि आज पनि गीत लेखी पठाएको छु अवश्य पनि वाचन गरिदिनुहोला भनेर भनेका छन्। अवश्य पनि क्या गर्ने अनिलजी, यसै यो देख्या अर्खाका देश गएपछि अब काम गर्नै पर्यो देख्या, काम नगरिकन खानु छैन, आफ्ना देश केही गरू भनेपछि अब यसै छ, अब त्यही भएर हामी झिक्कै टाढाबाटी भए पनि सम्झदा छ, खुबै खुसी लाग्दो छ। अब उनका गीत यसा छन्। कोही परदेशी कोही घरदेशी भाग्यका खेल हुन् कि, कोही परदेशी कोही घरदेशी भाग्यका हुन् खेल, घाम होइ जाली गोण्या गोडा बसी जायासेल, खाम है जाली गोण्या गोडा बसी जायासेल, चलाउन्याका कबिल छैन क्या हर्नु थनाले, चलाउन्या कबिला छैन क्या गर्नु थनाले, दिन गएका थाहा भएन यही पापी मनाले, दिन गएका थाहा भएन यही पापी मनाले। यिनै गीत मार्फत मलाई अनिल कुंवर भनिकन राउन्या नराउन्या स्वदेश विदेशका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ सम्झना छ, फेरि पछिल्ला आइतबार समय मिलिकन मिलेपछि अझ पनि गीत लेखी पठाउने हौ, आजलाई छुट्टी जाउँ आ भन्ने भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ, आज पनि यसरी देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारिनी माया
गर्न जनभुल्ले अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज पार्टी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने जुडियाको कार्यक्रम बनाऊ देउडा चौतारी तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नेउ देखा www.tikapurfm.org मार्फत देश विदेश तमी चिक्की साथै सुन्न पनि सक्ने हो अब दिउँसो पखको टाइम छ देखा कोही साथै भने घरै होला कोही साथै भने बन होला कोही साथै भने लेक गएका होला अब बाख्रा गोरु चराउन पनि गएका होला कोही साथै भने औलै छ औलै पनि होला आजभोलि अब कामको सिजन देखा खेत रोप्ने गडा पना झिक्कै साथै गएका होला बिउ गाड्दा होला अब आजभोलि खुबै रमाइलो हुँदो छ देखा गाउँघरतिर हेर्ने हो भनेपछि निकै घाम बढ़ाएको छ घाम सँगसँगै काम पनि बढ़ाएको छ अब यसै हो देखा त्यसै काम गर्ने बेला तिनै लेक औला गर्ने बेला देखा तिनै देउडा गीत ठाडी भाका सुनेपछि त झन् देखा अब कसो आनन्द लाग्दो छ त्यही भएर तिमी साथै सुन्याका पनि होला देखे हामी कि सुनिकन माया गर्ने हो भन्ने आशा अपेक्षा छ फेरि पनि हाम्रा पल्तिरबाट कि साथीले भन्ने छन् एक गीत राखेल्नु पर्यो भाग्यजी त्यहाँ पछि भने अझ गीत लेखेन आउली साथीका भन्नु भन्ने छन् फेरि पनि तम्रा माझमी हामी यो खुबै राम्रो देउडा गीत राख्छौँ हो देखे झिकै साथी बसेका पनि होला देखा काम गर्दा गर्दा अब अकुल आएका पनि होला यो गीत तम्रा माझमी राख्छौँ त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लेखेन आउली तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या

झिक्कै जाऊ सुनी भरिए खुबै राम्रो देउडा गीत तमरामा आज मिराख्या पछि अज पनि तमी के झिक्कै झिक्कै स्वागत छ यसलाई तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा सौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाओ खुबै देखा अब तिनै लेख तिनै औला तिनै बनपाख तिनै काम गर्दा यसै यसै देउडा गीत सुन्दा एक खालको मनमा आनन्द पनि आउँदो छ धिका अब यसै हो आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएका यी देउडा गीत संगीत ठाडिरहेका सुन्दा खुबै निको पनि लाग्दो छ अब फेरि पनि तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ फेरि पनि हाम्रा अर्का साथीले फेसबुकमा लेखी पठाएका छन् उनले पनि भनेका छन् सर्वप्रथम कार्यक्रम संचालिका जीव र पोलतिर बाटीकी साथीलाई नमस्कार छ मेरो नाम कमल प्रसाद जोशी साफे बगर नगरपालिका 10 गुगुरकोट कमस्थान घर भई आज भोलि सुरतमा छु आश्वन मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु अवश्य पनि वाचन गरिदिनु होला भन्न भनेका छन् झिक्कै माया गर्ने साथी पनि हुन् हाम्रा नियमित साथी देउडा कार्यक्रम देउडा चौतारीनी देउडा गीत लेखी पठाउने मान्छे बनाउनु खुबै माया गर्दा छन् देउडा गीत संगीतलाई खुबै माया गर्ने मान्छे बनाउनु देखे आफू अर्खाका काममा व्यस्त भइकन पनि दिनभरि काम गर्दछु देउडा गीत संगीतलाई पनि माया गर्दछु आफ्नो भाषा संस्कृतिलाई पनि माया गर्दछु सुन्दछु कार्यक्रम देउडा चौतारी झिक्कै मन पर्दो छ आज पनि देउडा गीत लेखी पठाएको छु भनेका छन् अवश्य पनि झिक्कै माया गर्ने साथी पनि हाम्रा कमल प्रसाद जोशीजी उनका गीत यसरी रहेका छन् काफल पाकी सुकी गया ऐसेलु तिरखुला काफल पाकी सुकी गया ऐसेलु तिरखुला मेरा प्यारा जन्मभूमि मकैल फिर्कुला मेरा प्यारा जन्मभूमि मकैल फिर्कुला बिचौदो जिजाडी बग्दो वारी पारी खेत बिचौदो जिजाडी बग्दो वारी पारी खेत खाई खेल्याको गाउँठाउँ सम्झ्या उडी जाँदा चेत खाई खेल्याको गाउँठाउँ सम्झ्या उडी जाँदा चेत साउन लाग्दो सान्तोला खर्क असोच लाग्या रवा साउन लाग्दो सान्तोला खर्क असोच लाग्या रवा बाटाघाटा जंगल पड्या भत्की गया गवा बाटाघाटा जंगल पड्या भत्की गया गवा खर्कै रन्थ्यौं खर्कै खान्थ्यौं रमाइला थ्या दिन खर्कै रन्थ्यौं खर्कै खान्थ्यौं रमाइला थ्या दिन पराईका देशमा पराई देशमा बस्नु बनाई भगवान किन पराई देशमा बस्नु बनाई भगवान किन राणो राम्रो धारो राम्रो पड़किन्या सीमाका गइराको धारो राम्रो पड़किन्या सीमाका गइराको आउनु जानु भिडको बाटो डर कति पैराको आउनु जानु भिडको बाटो डर कति पैराको कठिँदैन आफ्नै गाउँठाउँको देखि आफ्नै जन्मभूमिको बारेमा खुबै राम्रा देउडा गीत लेखी पठाएका छन् आमकी तमीकी झिक्कै झिक्कै धन्यवाद छ यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन नराउने नराउने सबै सबै साथीहरूलाई र यतिखेर कार्यक्रम देउडा चौतारी सुनिकन बसेका र सामुदायिक रेडियो टिकापुर एफएमका सम्पूर्ण मौकबिलालाई र मलाई कमल प्रसाद जोशी भनिकन नराउने नराउने देश विदेशका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ आजलाई छुट्टी जाउँ बलावली भनेर भनेका छन् तमीकन झिक्कै झिक्कै धन्यवाद छ सधैँ माया गर्ने मान्छे देउडा गीत संगीतका अब खानी भने पनि भयो अधिका देउडा गीत संगीतलाई खुबै माया मान्ने खुबै माया गर्ने र खुबै देउडा गीत लेख्ने मान्छे बनाउन् तमीकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्ले हाम्रा कमल प्रसाद जोशीजी त्यसै गरी हाम्रा अर्का साथीले उन फेसबुकमा लेखी पठाएका छन् टंक महरज्यूले उनले भनेका छन् नमस्कार बैनाहा सबै सबै साथी कि झिक्कै झिक्कै बलावली छ आज गीत लेख्न पाएन अब क्यारो पछिल्लो आइतबार फेरि लेखुलिया बलावली छ भनेर भनेका छन् तमीकन झिक्कै झिक्कै धन्यवाद छ त्यसै गरी हाम्रा अर्का साथीले फेसबुकमा लेखी पठाएका छन् उनले पनि झिक्कै टाढाबाट लेखी पठाएका छन् उनले भनेका छन् हेलो दिदी नमस्ते मेरो घर अछाम जिल्ला मेल्लेख गाउँपालिका साथ नन्देगढा हो मेरो नाम दीर्घ साउद हाल बिरान मुलुक भारतबाट आसमन मैले आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज आफ्ना देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे बनाउ म आज गीत लेखी पठाएको छु अवश्य पनि जसरी हुन्छ देउडा गीत वाचन गरिदिए हा भन्ने भनेका छन् अवश्य पनि आफू अर्खाका देश भए पनि देउडा गीत संगीतलाई खुबै माया गर्ने मान्छे पनि हुन्थे क्या हाम्रा दीर्घजी सधैँ हामी कि सम्झिँदा छन् क्या कामले भ्याएसम्म हामी कि सधैँ देउडा गीत लेखी पठाउँदा छन् खुबै खुसी लाग्दो छ अब उनका गीत यसा रहेका छन् वन जंगल हरिया भया पालुवा पलाई
वनजंगल हरिया भया पालुवा पलाई छोड़ी जाने बैगुनीले यो हिर दैजालाई छोड़ी जाने बैगुनीले यो हिर दैजालाई उराइटो चैतको महिना बहुर्याउने फागु उराइटो चैतको महिना बहुर्याउने फागु बैरागी मनालाई थाम्न कतातिर लागु बैरागी मनालाई थाम्न कतातिर लागु कोही गया विदेशतिर कोही छन् परदेश खाडी कोही गया विदेशतिर कोही छन् परदेश खाडी आइकन लगाउला माला नसुकै फुलबाडी आइकन लगाउला माला नसुकै फुलबाडी बाध्यता हो परदेशिनो रह र होइन बाध्यता हो परदेशिनो रह र होइन जन्मभूमि नेपाल देशमा रोजगारी छैन जन्मभूमि नेपाल देशमा रोजगारी छैन श्रीमान छन् विदेश काममा श्रीमती छन् घर श्रीमान छन् विदेश काममा श्रीमती छन् घर स्वार्थी भयो यो दुनियाँ कैको मान्नु फर स्वार्थी भयो यो दुनियाँ कैको मान्नु फर राम्रो गाउँठाउँ समाज बनाऊ भनी बोल्छु मैले राम्रो गाउँठाउँ समाज बनाऊ भनी बोल्छु मैले यस्तो बोल्दै जिन्दगीमा सुख पाइन कहिले यस्तो बोल्दा जिन्दगीमा सुख पाइन कहिले कलियुगमा झुट सत्य हो सत्यलाई झुट हो कलियुगमा झुट सत्य हो सत्यलाई झुट हो राम्रोलाई फसाइकन दोषीलाई छुट हो राम्रोलाई फसाइकन दोषीलाई छुटै हो आफ्नो मान्छे आफ्ना हजुर किन बन्छन् दुश्मन आफ्नै मान्छे आफ्ना हजुर किन बन्छन् दुश्मन आफ्नै सँग दुश्मन राखी क्या हुँदो हो खुस्मन आफ्नै सँग दुश्मन राखी क्या हुँदो हो खुस्मन दुई दिने मनुष्य चोला हाँसौ अनि बोलौं दुई दिने मनुष्य चोला हाँसौ अनि बोलौं नराखौं मनमा पाप पनका कुरा खोलौं नराखौं मनमा पाप मनका कुरा खोलौं ऐनै गीत मार्फत मलाई दीर्घ साउद भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी देश विदेश कार्यक्रम देउडा चौतारी सुनिबसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र आजलाई छुट्टी जाउँ हा फलावली भनिकन भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ दीर्घ साउजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन आफ्नो भाषा आफ्नो संस्कृतिलाई माया गर्न जनभुल्या तमी सबै सबै साथ्याकन गली गली छ अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै गाउँघर र आफ्नै लिकौलाका कुराकानी गर्ने कार्यक्रम पनि हो अब 3 बजिसकेको छ देखे अब कोही साथी भन्ने घरै होला कोही साथी भन्ने बन होला कोही साथी भन्ने आफआफ्ना काममा पनि बिजी होला अब गर्मी झिक्कै छ देखे यसा गर्मीडो नाको आफ्नो स्वास्थ्यको पनि ख्याल गरेला देखे अब क्या गर्ने काम त कामै छ अब तमी जहाँ भए पनि जस्तो अवस्था भए पनि सुखी रह्या खुसी रह्या सुखी रह्या र आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई बचाइराखे भन्न तमी सबै सबै साथ्याकन गली गली छ आजसम्म तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने मन र तम्रा माझमी तिनै खुबी राम्रा देउडा गीत राख्ने मन हुँदा हुँदै कार्यक्रमको समय सकिगा हो भनेकिन हाम्रो पल्तिर बाटेकी साथीले हात हल्लाइसकेकी छन् देखा रातो बत्ती जलाइसकेकी छन् अब क्या गर्ने छ देखा उनले भनेको पनि मान्नै पर्यो समयका पछाडि दोबन हामीले जानै पर्यो अब नजाउँ भने पनि भएन देखा अब जहाँ समय जान्छ त्यही पछाडि हामीले पनि जानु पर्यो नजाउँ भने पनि भएन देखा अब यसै छ अझ पछिल्लो आइतबार आउली तमीले लेखी पठाएका तिनै देउडा गीत लेखिन पछिल्लो आइतबार आउली केही छैन।

हुँदैन, तमी सबै सबै साट्याकन गली गली छ, तमी जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गरिराख्या भन्दछु। र विशेष गरी www.tikapureefm.org मार्फत देश विदेश सुनिकन साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ। र मेरो आवाज तम्रा घर घरका रेडियो सेट हातका मोबाइल सेटसम्म पुर्याउने हाम्रो पल्तिरबाटीकी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। आज पछिल्ला आइतबार तमीसँग यसै यसै कुराकानी, तिनै देउडा गीत, तिनै तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउला भन्दै यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी आजका कार्यक्रम देउडा चौतारीका यही खुबै राम्रा बसाईबाटी यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी कार्यक्रम देउडा चौतारीबाटी म भाग्य कुँवर बन छुट्टी भाइ यादव नमस्कार जतौ गरे।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमै जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
5: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalay.edu.np।
6: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
7: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
6: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
7: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
6: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
7: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
6: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
8: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैराली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
7: यही असार 20 गते शनिबारका दिन
6: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
8: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
6: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
8: बढी रिसाउने, झिटो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
6: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
8: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
6: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
8: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
6: याद गर्नुहोस् है,
8: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
6: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ECG सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
4: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028।

0: मिठाई ओ लगत एन्टीभेनम उपलब्ध होइन। सर्पदंश उपचार केन्द्रमा लैजाधारी सप्प कटलसे मोटरसाइकल चालक बनाई लगत सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा गरी।
1: सर्पदंश सम्बन्धी भर पर्दो ओ सही जानकारी प्राप्त गर ओ लगत सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइक लाग आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सिर्जिथा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
8: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
7: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147799, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98246728025।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
1: के तपाईलाई थाहा छ?
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: चेली हेरिदै बालाई लोटरी पढ्यो भने के ब्याङ्कको विवरण दिया पैसा खाता नि आइजान्छ भन्यो
1: धैदै बा तुमले लोटरी भर्राइ थियो अब
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर कामीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147799924625232 अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9924678825
7: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
8: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
7: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
8: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
7: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
8: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528228

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
4: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
3: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
4: भर्ना हुने विषयहरू
3: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
4: नेत्र विज्ञान ओए।
3: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
4: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
5: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
6: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
5: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 98017106772।
3: स्वास्थ्यका लागि पानी

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट जानकी गाउँपालिका वार्ड नम्बर 9 को सार्वजनिक सुनवाई, स्वास्थ्यकर्मीलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण, जोखिम मूल्यांकन बारे स्वास्थ्यकर्मी सचेत हुने अपेक्षा, टीकापुरका अरूण दुहार सहित 4 युवा वैज्ञानिक मुख्यमन्त्री शाहबाट सम्मानित, अत्तरियाको होटलबाट 2 किलो भन्दा बढ़ी चरेस सहित 2 जना पक्राउ, र देशका 11 जिल्लामा बर्ड फ्लू फैलियो, 82 स्थानमा संक्रमण पुष्टि। विज्ञान प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका 4 जना युवा वैज्ञानिकलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्मान गर्नुभएको छ। धनगढ़ीमा प्रदेश युवा परिषदले आयोजना गरेको युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम 2083 मुख्यमन्त्री शाहले उनीहरूलाई नगद पुरस्कार र कदर पत्रसहित सम्मान गर्नुभएको हो। सम्मानित हुने युवा वैज्ञानिकहरूमा कैलालीको टीकापुरका अरूण लुहार, बाजुराको त्रिवेणीका प्रकाश बहादुर साउँ, धनगढ़ीका इन्द्र ओझा, कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्। यसअघि साउन 27 गते अन्तर्राष्ट्रिय युवा परिषद 2025 को अवसरमा आयोजित कार्यक्रम मुख्यमन्त्री शाहले नव पर्वतन क्षेत्रमा क्रियाशील युवाहरूलाई सम्मान गर्ने घोषणा गर्नुभएको थियो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधि क्षेत्रलाई युवासँग जोड्नुपर्ने आवश्यकता उल्याउँदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाज रूपान्तरण, सकारात्मक परिवर्तन र समाजलाई सही दिशातर्फ अघि बढ़ाउन युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। प्रदेशका युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारती लगायत वक्ताहरूले युवाहरूको क्षमता अभिवृद्धि र नव प्रवर्धनका लागि राज्यले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्यकर्मीलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी 2 दिने अभिमुखीकरण गरिएको छ। टीकापुर नगरपालिकाको आयोजनामा भएको छलफलमा पालिकाका सबै स्वास्थ्य संस्थाका कर्मचारी सहभागी थिए। तालिममा विपद तथा महामारीका समयमा बिरामी व्यवस्थापन, उपचार र समन्वय कसरी गर्ने, जोखिम मूल्यांकन, स्वर मास सिस्टम प्रयोगबारे जानकारी दिएको छ। थप खबर रत्नापुर मगरबाट।
1: कार्यक्रममा विपदमा कसरी व्यवस्थापनमा सघाउने, महामारी देखिएमा अध्ययन अनुसन्धान गर्ने, समयमा उपचार सेवा कसरी दिने, शिविर सञ्चालन कसरी गर्ने भन्ने बारेमा सिकाइ भएको स्वास्थ्यकर्मी नवराज रेग्मी बताउनुहुन्छ।
2: विपद व्यवस्थापनमा जस्तै विपद भन्ने कुराहरू कहिले पनि सूचना दिएर आउने कुरो होइन, यो 81 आइपर्ने कुरो हो। यही विपद व्यवस्थापनलाई हामीहरूले कसरी व्यवस्थापन गर्ने, जस्तो विपद आइसकेपछि हामीहरू आत्तिने, कसरी कसलाई के सम्पर्क गर्ने भन्ने कुरोहरू हुन्छ, त्यो कुरालाई मध्यनजर गर्दै हामीहरूले विपद आइसकेपछि कसरी एउटा चरणबद्ध रूपमा व्यवस्थापनतिर जाने भन्ने कुराहरूको एउटा सिकाइ भयो। अब आउँदाखेरि पहिला पनि हामीहरू विपद झेलिरहन्थ्यौं, तर त्यसलाई कसरी गर्ने, के गर्ने भन्ने कुरा नै एउटा अलमल थियो भने, अब अहिले यो विपद व्यवस्थापनको जुन 2 दिनको एउटा तालिमले गर्दाखेरि हामीहरूलाई नआतेर विपद व्यवस्थापन छ, उपचारहरू छ, त्यो गर्ने र त्योभन्दा आफ्नोभन्दा अलि जटिल किसिमको त्यस्तो अवस्था छ भने माथिल्लो निकायहरूलाई सम्पर्क गरेर त्यसरी समाधान गर्न सकिन्छ भन्ने कुरा यो चाहिँ सिकाइ भयो।
1: स्वास्थ्यकर्मी मिलन विष्ट विपद व्यवस्थापनका कार्य गरिरहेको भए पनि कहिले गर्ने, कसरी गर्ने, जोखिम भएमा कहाँ खबर गर्ने लगायतका कुराहरू जानकारी भएको बताउनुहुन्छ।
3: हामी कुन पहिले गर्ने, कुन पछि गर्ने, होइन, कुन कुरा हामीले छुट्छ, कुन कुरा हामीले मिस गर्यो भने भोलिपछि झन् त्यसले जोखिम बढाउँछ भन्ने कुरा चाहिँ खासै हामीलाई नोटिस हुँदैन कि। कहिले काहीँ हुन्छ, घटना घट्छ, त्यो हामी सामान्य हो भने लिने, त्यहाँ जान्छौँ, बुझ्छौँ पनि, थाहा पनि पाउँछौँ, तर माथि नोटिफाई गर्नुपर्ने ठाउँमा, म्यासेज गर्नुपर्ने ठाउँमा बढ्दैन, त्यसले गर्दा झन् जोखिम बढ्छ कि। अब यसमा चाहिँ के भयो भन्दाखेरि, अब हामी सक्छौँ सक्दैनौँ, रिस्क एक्सिस गर्छौँ, त्यसपछि त्यसलाई म्यानेज गर्न सक्दैन भने कहाँ खबर गर्ने, कुन टिममा गएर कहाँ मिटिङका कुराहरू, सबै कुराहरू चाहिँ यो कुराहरू थाहा भयो, त्यसले गर्दा धेरै सजिलो बनाएको छ।
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल स्वास्थ्यकर्मीलाई तालिम दिएपछि विपदका समयमा स्वास्थ्य संस्थाबाट दिइने सेवा प्रभावकारी बनाउन सघाउने, रोग फैलन नदिन कसरी काम गर्ने, पालिकामा रहेका द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टीम परिचालनमा सहयोग र सक्रियता बढ़ने बताउनुहुन्छ।
4: यो तालिमले खास गरेर अब विपदको बेलामा हाम्रो स्वास्थ्य संस्थाहरूबाट दिइने सेवाहरू प्रभावकारी हुन्छ। सँगसँगै अब हामीले हामी कहाँ भएका आरआरटीहरू, आरआरसी पनि छ, हामीले कुनै पनि रोग विपद भइसकेपछि कुनै पनि रोग नफैलियोस् होइन, त्यो यदि रोग फैलिहाल्यो, महामारी फैलिहाल्यो भने त्यसको समयमा चाहिँ अनुसन्धान गर्ने होइन, समयमा त्यसको रोकथाम गर्ने, त्यसको अध्ययन गरेर त्यसलाई समयमा व्यवस्थापन गर्ने विषयमा यो तालिमले प्रभावकारी भूमिका निभाउनेछ जस्तो लाग्छ। किनभने हामीले कृत्रिम घटना अभ्यासन गरेका छौँ, उहाँलाई विभिन्न सिनारी दिएर केसलाई म्यानेजमेन्ट कसरी गर्ने, कसरी रिसर्च गर्ने, कसरी त्यहाँ आरआरए गर्ने भनेर उहाँलाई सिकाएको छौँ। त्यो अनुसार उहाँले अगाडि गर्नुहुन्छ।
1: स्वास्थ्य कार्यालय कैलालीका विपद सम्पर्क व्यक्ति विमला गेवाली मानव स्वास्थ्य र वातावरणमा विपदले प्रभाव पार्ने भएकाले यो समयमा स्वास्थ्य कर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ।
5: विपद भन्दा बित्तिकै जनधनको क्षति लगायत वातावरणीय क्षति हुन्छ, जुन हामीले थाहा नभइकन कुनै पनि बिना सूचना त्यसले गर्दाखेरि चाहिँ हाम्रो मानव स्वास्थ्य तथा हाम्रो इन्भाइरोमेन्टमा अथवा वातावरणमा हुने प्रभावको बेलामा हाम्रो स्वास्थ्य कर्मीहरूको एकदम अहम भूमिका हुन्छ। किनभने बाढी पहिरो अथवा भूकम्प जेसुकै भए तापनि मानव स्वास्थ्यमा सबभन्दा पहिले असर गर्छ, त्यसले गर्दाखेरि स्वास्थ्य कर्मीको चाहिँ एकदमै बढी भूमिका हुन्छ र लगायत हाम्रो अन्य सरकारवालाहरू लगायत अन्य निकायहरूको पनि भूमिका रहन्छ, त्यसमध्ये स्वास्थ्य कर्मीहरूको त एकदमै महत्वपूर्ण भूमिका रहन्छ।
1: उहाँ विपदका समयमा फैलन सक्ने मिथ्या सूचनाबाट स्वास्थ्य कर्मी जोगिनुपर्ने, स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने पाठ कोविडका समयमा पनि सिकेकाले विपद व्यवस्थापन गलत सूचनाको भ्रमबाट बच्न आवश्यक रहेको बताउनुभयो।
5: भ्रामक सूचनाहरूबारे चाहिँ स्वास्थ्य कर्मीहरू एकदमै सचेत हुन जरुरी हुन्छ, किनभने भ्रामक सूचनाहरूले गर्दाखेरि जो गाउँमा बसिरहनु भएको हुन्छ अथवा हाम्रो समुदायमा भएको उहाँहरूलाई बढी प्रभाव पार्छ, उहाँहरू आत्तिने, डराउने र अब के गरौं भन्ने स्थितिको सिर्जना हुन्छ। यसको हामीले चाहिँ सबभन्दा राम्रो उदाहरण COVID-19 जब फैलिया थियो त्यतिखेर पनि हाम्रो धेरै पहिला सुरुमा चाहिँ एकदमै डर त्रास फैलिराखेको थियो, तर त्यसमा चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूले सचेत भएर वास्तविक सूचना दिनुपर्छ र सत्य तथ्यमा आधारित सूचना दिएर हाम्रो जनसमुदायमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर उहाँहरूसँग संवाद गरेर यस्ता सूचनाहरूको विरूद्धमा हामी बोल्नुपर्ने हुन्छ।
1: कार्यक्रममा सहजीकरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका डाक्टर सुजन अधिकारी, स्वास्थ्य कार्यालय कैलालीका विमला गेवाली, टीकापुरका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी लगायतले सहजीकरण गर्नुभएको थियो।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
6: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
7: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
6: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
6: नरम मुलायम सुतीको कपडा लगाउने।
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
6: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
8: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
10: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
9: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
10: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
9: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
10: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
9: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
10: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
9: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
10: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
9: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
10: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
9: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
10: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छतपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर, जानकी गाउँपालिका वार्ड नम्बर 9 को सार्वजनिक सुनवाई भएको छ। आर्थिक वर्ष 2082-83 को कार्यक्रम आयोजना, प्रगति र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनवाई भएको हो। कार्यक्रममा नागरिकले ओडाको सेवा प्रवाह, आयोजना, कार्यक्रमका बारेमा गुनासा र सुझाव दिएका छन्। स्थानीय गोरखनाथ भाटले सरकारको नीति गरीबको पक्षमा नभएको, पानी निकासका लागि नाला नभएर वर्षातको समयमा समस्या भएको, बाटोमा थुपारिएको गोराबिलले हिँड्न समस्या भएकाले ओडालाई ध्यान दिन आग्रह गर्नुभयो।
12: सबै पूरा भयो भन्ने कुरो छैन। यो नीति ल्याएको सरकारले, अब यो त वाडाको कुरा भएन, सरकारले ल्याएको नीति कुनै पनि छैन। गरीबको घर थाल्ने क्या नीति हो त्यो? गरीब खाना दिन रोटी कपडा और मकान हुन्छ कि हुँदैन? त्यो ठिकानै छैन। अब बाटाघाटा वाडाले गरेको थियो, 2-3 महिनामा ग्याप भयो दुश्मनले गर्दा गरिराखेकै थियो। अब एकैचोटि तुरन्तै त्यस्तै त अमेरिकामा पनि उनीहरूकोमा बनेको छैन भने हाम्रो त एउटा सानो देश हो नि। यो सबै गरेकै हो, नगरेको छैन। तर अलिकति नीति जो हो, गरिबतर्फ सरकार पनि छैन, वाडा पनि छैन, कोही पनि छैन।
0: जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर सार्कीले ओडाले सुशासनमा राम्रो काम गरेको तर ओडाको प्रगति प्रतिवेदनमा शिक्षा सम्बन्धीको प्रगति पनि समेट्न आग्रह गर्नुभयो।
13: ओडाले आफ्नो ओडाभित्रका सेवा प्रदायकहरूलाई प्रवाह गरेको सेवा सन्तोषजनक रहेको छ। यस ओडाभित्रका सेवा गराईहरूले विभिन्न सेवा उपभोक्ता, यहाँ कर्मचारीहरूको व्यवहार, वडा अध्यक्षजी, सदस्यजीहरूको व्यवहार सन्तोषजनक छ भन्ने प्रतिवेदनमा उल्लेख भएको छ। यसले जानकी गाउँपालिका वार्ड नम्बर 9 सुशासनको स्थिति, सुशासनको अवस्था राम्रो छ भन्नेले झल्को दिन्छ र आगामी दिनहरूमा पनि यस वडाले अझै राम्रो सेवा प्रवाह गर्न सकोस्, सेवा गरेकोलाई सन्तुष्ट पार्न सकोस्, विकास निर्माणका कुराहरूमा अगाडि बढ्न सकोस् म शुभकामना दिन चाहन्छु।
0: जफरबहादुर विकले ओडामा भएको स्वास्थ्य र भौतिक पूर्वाधारमा सुधार भएको, पूर्व खैरी फाटामा ढल निकासको समस्या, सिंचाईका लागि बोरिङको समस्या, सड़क कालोपत्रे भए पनि आफ्नो टोलमा हुन नसकेको गुनासो गर्नुभयो। वर्ग राजाराम चौधरीले बकलवाको पटली गल्ली ग्राबेल नभएको गुनासो गर्नुभयो। रापरपाका क्षेत्र नम्बर 2 अध्यक्ष चन्द्र गुरूङले ओडाको फारलाइन सड़क कालोपत्रे कार्य गुणस्तरीय नभएको गुनासो गरे पनि सुनवाई नभएको बताउनुभयो। रमेश परियारले पारस आधारभूत विद्यालय नजिक ह्युम पाइपको समस्याले पानी निकास नभएको बताउँदै ह्युम पाइप फाल्न आग्रह गर्नुभयो। कृषि प्राविधिक चक्र प्रसाद भाटले पछिल्लो समय रासायनिक मल र विषादीको प्रयोगले स्वास्थ्यमा समस्या हुने भएकाले गाउँपालिकाले जैविक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। टिप्पणीकर्ता हर्कबहादुर रावलले ओडामा विकासका काम भए पनि केही समय ओडामा ओडाध्यक्ष सदस्य सचिवको अनुपस्थितिमा सेवा प्रवाहमा समस्या भएको बताउँदै सामुदायिक वनले पनि विकास कार्यमा सघाउनु पर्ने बताउनुभयो। अर्का टिप्पणीकर्ता सुखदेया चौधरीले ओडा समितिको आर्थिक वर्षको अन्तिम वर्ष भएकाले अनुगमन गरेर छुटेका योजना सम्पन्न गर्न आग्रह गर्नुभयो। ओडा सचिव आनन्द उपाध्यायले सरकारका नीति नियमभित्र रहेर काम गर्ने बताउँदै व्यक्तिगत घटना दर्ता समयमा गर्न र राजस्व पनि समयमा तिर्न आग्रह गर्नुभयो। वडाध्यक्ष खगेन्द्र भण्डारीले कार्यक्रममा आएका प्रश्नको जवाब दिँदै वडालाई राम्रो बनाउनका लागि आएका सल्लाह सुझावलाई ग्रहण गर्दै काम गर्ने, वडामा रहेका सड़कमा जेब्रा क्रसिङ बनाउने, सब शिक्षण केन्द्र जडानका लागि पहल गर्ने बताउनुभयो। कार्यक्रममा वडा सदस्य हर्कराज भाट, तेज बहादुर रावल, शिवशक्ति सामुदायिक वनका अध्यक्ष मीमबहादुर साउद, बरगर तीर्थराज चौधरी, सभ्यता युवा सञ्जालका अध्यक्ष लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन सामुदायिक रेडियो टिकापुर एफएमका स्टेशन म्यानेजर एकिन्द्र तिमेसनाले गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अघि बढ़नुपर्ने बताउनु भएको छ। जननेता मदन मण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन मण्डारी विषयक राष्ट्रिय गोष्ठीमा उहाँले अहिले प्रतिगमनलाई पराजित गर्नु नै मुख्य कार्यभार भएको बताउनुभयो। ओली गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, आज हामी यति बेला समाजवाद निर्माण गर्ने दिशामा छौं। यहाँ प्रतिगमनले हैरान पारेको अवस्थामा कताबाट समाजवाद निर्माण गर्नु, त्यसैले यति बेला प्रतिगमनलाई पराजित गर्ने काम मुख्य काम हो। प्रतिगमनलाई पराजित गर्न यतिखेर सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने र प्रतिगमनलाई परास्त गर्नुपर्ने बताउनुभयो। कैलालीको अत्तरिया स्थित एक होटलमा प्रहरीले छापा मारेर 2 किलो भन्दा बढ़ी चौरस सहित 2 जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका एक अत्तरियामा रहेको ममता सेकुवा सेन्टरमा लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरको संयुक्त टोलीले करिब 1:30 बजे छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब परीक्षक योगेन्द्र तिमिसनाका अनुसार पक्राउ पर्नेमा डलधुरा भागेश्वर गाउँपालिका 3 का 45 वर्षीय शंकर कुमार साई र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 का 52 वर्षीय मिनराज भट्ट रहेका छन्। साई हाल गोदावरी क्षेत्रमा र भट्ट धनगढ़ीमा डेरा गरी बस्दै आएका छन्। कैलालीको घोडागुडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना शुरू गरिएको छ। नेपाल पंक्षी संरक्षण संघको आयोजनामा आजदेखि 3 दिनसम्म हरियासको गणना गरिनेछ। गणना टोलीमा 8 जना सहभागी छन्। 3 वटा उपसमूह बनाएर 3 वटा ब्लकमा एकसाथ गणना शुरू गरिएको नेपाल पंक्षी संरक्षण संघका स्थलगत परियोजना अधिकृत हिरूलाल डगोराले जानकारी दिनुभयो। उहाँका अनुसार घोडागोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरियासको गणना गरिन्छ। जाडोयामको तुलनामा गर्मीयाममा हरियासको संख्यामा कमी आउने उहाँले बताउनुभयो। खुश खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
15: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9848423759।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको छ। पशु सेवा विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्ला 3 महिनामा देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म 11 जिल्लामा 82 फरक फरक स्थानमा पुष्टि भइसकेको छ। विभागका अनुसार चैत 4/2082 मोरङबाट शुरू भएको संक्रमण हाल झापा, सुनसरी, महोत्तरी, बारा, चितौन, नवलप्राची, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकसम्म फैलिसकेको छ। यी जिल्लाका कुल 82 स्थानमा प्रयोगशाला परीक्षणबाट बर्ड फ्लू पुष्टि भएको हो। खोज खबरमा अब पालो जनावाजको टीकापुर अस्पतालमा दैनिक 500 बढ़ी बिरामी उपचारका लागि आउने गरेका छन्। आजको जनावाजमा हामीले अस्पतालमा सेवा लिन आएका केही बिरामीलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौं।
16: मेरो नाम निशाका, ठेगाना खैरीबाट हो। म आफ्नो हजुरआमालाई लिएर आएको। ज्येष्ठ नागरिककोमा गराएको पहिलाको भन्दा कम 50% सुपथ मूल्यमा पाइयो भनौँ। सबै औषधि नै भित्र पाइएछन्। पहिलेसम्म सुगरको मात्रै लगेको लग्न त अलिकता पानीको राम्रो सुविधा गरिदिए पनि हुन्थ्यो के जस्तो लाग्यो मलाई त। बिलिङ काउन्टरमा पनि राम्रो पनि गरिदिए पनि हुन्थ्यो। काउन्टर भन्दा पनि अलिकता लाइनिङ सिस्टम पनि सवारिदिए पनि हुन्थ्यो जस्तो लाग्यो मलाई। धेरै भिडहरू हुन्छ अनि त्यहाँमा धेरै बच्चाहरू हुन्छन्, बुढाबुढी हुन्छन्, त्यो अनुसारको गरिदिए भए राम्रो हुन्थ्यो। अब वृद्धहरूलाई अलग्गै गराइदिने अनि जो जवान छन् तिनीहरूलाई अलग्गै गराइदिए एकदम राम्रो हुन्थ्यो।
17: मेरो नाम पार्वती सन्ध्याल, ठेकाना लम्की चुवा एक लम्की। बिरामी हुनुहुन्थ्यो, उहाँलाई चाहिएको औषधि पाइयो तर अब त्यही ब्लड चेक गराउनेमा टाइम धेरै लाग्यो। स्वास्थ्य बिमाबाटै हो, सबै औषधिहरू भित्रै पाइयो, अब त्यस्तो केही छैन, ठिक छ। अलि सेवा अलि ढिलो सुस्ती चाहिँ छ।
18: मेरो नाम गणेश शाह, म टिकापुर बस पार्क नजिक एक नम्बरबाट। हामीले जुन बिमा सम्बन्धीको औषधि उपचारमा औषधि नियमित खाने गरेको हुनाले औषधि दिइरहेछ, पैसा पठाइरहेको छैन। हामीले 10% जुन दिनुपर्ने हामीले दिनुपर्छ। अनि अरू कुरो हस्पिटलहरू सब ठिकै थियो, त्यति राम्रो व्यवस्थापन भएको छैन। टोयलेटतिर गयो भने उतै फोहोर छ, हस्पिटलभन्दा बाहिरतिरको एरियामा त्यस्तै फोहोर छ सबै देखेको। अनि अरू के चाहिँ यस्तै अरू केही भन्नु, काउन्टरमा पनि बिचरा उनीहरूलाई बिजोग छ क्या। कस्तो छ भने जुन ठाउँमा पर्चीहरू टिकट काट्ने ठाउँ हुन्छ त्यो ठाउँमा त अलिकति व्यवस्थित हुनुपर्ने, त्यहाँको भित्रको कर्मचारीले बस्ने ठाउँै त्यस्तो, यसो हेर्नु होला नि गएर। त्यहाँ यतातिर सुत्ने बनाइदिएको छ, एउटा क्याबिन बनाइदिए हुन्थ्यो, नजिक टोयलेट बनाइदिए हुन्थ्यो। टोयलेटमा बिचराहरू उठेर टोयलेट पिसाब गर्न जान 2-3 मिनट लाग्छ, त्यहाँ गयो भने मान्छे कराइहाल्छ, त्यहाँ के भन्छन् खै यहाँको मान्छे कहाँ गयो भन्छ नि। त्यो गरेर समस्याहरू छ, त्यो व्यवस्थापनले हेर्नु पर्यो। हस्पिटलको औषधि चाहिँ एकदम दिइरहेछन्, हाम्रो स्वास्थ्य बिमाको औषधि दिए छ अहिलेसम्म पाइरहेछौँ। अब पछि के हुन्छ भन्ने कुरो, अब हस्पिटल व्यवस्थापनले हेर्नु पर्ने हो सबै कुरो, बाहिर किन्नु परेको छैन।
19: मेरो नाम आशुरा खत्री, घर टिकापुर हो। पाइरहेछौँ, अब औषधि लगिरहौँ, सन्चो हुन्छ, अब बाहिर भन्दा भित्तै पाइरहेछ औषधि।
20: मेरो एलेना खत्री हो, कैला लिएको। यहाँ त्यस्तै सुविधा क्या छ, कहिले कति कोही औषधि त बाहिर किन्नुपर्छ, कोही कोही औषधि भित्रै पनि पाइन्छ, कतिपय नपाएको औषधि बाहिर पनि किन्नुपर्छ। सुविधा त्यस्तै हो, कतिपयलाई हेर्छन् कतिपयलाई हेर्दैनन्, त्यस्तै हो। आज भित्रै छ, अरू पुरा औषधि मेरो बाहिर पनि किन्नुपर्ने छ। आज रिपोर्ट भित्र पाइन्छ या पाइँदैन, पाइन त भने छ, अब खोइ के हुन्छ। पुरा चाहिँ बाहिर पनि किनिरहेको छौँ किन्न त। अब यहाँ भित्र नभएको या सिद्धिएको छ भने चाहिँ, यदि या छैन भने त्यही औषधि बाहिर लिएर किन्छौँ। भित्र नभएको बाहिरबाट लिन्छु मेडिकल ब्याटी।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदाहुँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जानकी गाउँपालिका वार्ड नम्बर 9 को सार्वजनिक सुनवाई। स्वास्थ्य कर्मीलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण। जोखिम मूल्याङ्कन बारे स्वास्थ्य कर्मी सचेत हुने अपेक्षा। टीकापुरका अरूण लुहार सहित 4 युवा वैज्ञानिक मुख्यमन्त्री शाहबाट सम्मानित। अत्तरियाको होटलबाट 2 किलो भन्दा बढ़ी चरेस सहित 2 जना पक्राउ। र देशका 11 जिल्लामा बर्ड फ्लू फैलियो, 82 स्थानमा संक्रमण पुष्टि। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
21: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
22: अजी गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
21: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका अनसे के कत्रा सुघर बनाकन ल बाटी
22: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
21: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684-41208 ओ 98486-39261। उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
23: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
9: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
23: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
9: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
23: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
23: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
23: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
23: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
23: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र दिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: कोरोना मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनेजो माइलो,
4: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज 2 विधेयक पारित।
9: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
8: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
10: बर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
8: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै, फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी।
11: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ फाल्दा हुन्छ होइन।
8: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्।
13: हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
14: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। गत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्नेले सीआईएनसँग बताउनुभयो।
15: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग रेटको 20-22 राखिसक्नु पर्ने अहिलेसम्म अब असारको आज 14 भइसक्यो अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
14: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
9: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
14: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
16: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज त्यही नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
14: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि संचालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
11: यस्तो हो, विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ थाल्दा हुन्छ होइन। त्यो लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
17: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
11: लगभग 115 उजुरी भएको छ।
14: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनैतिक संकट रोक्न

0: अनुसार नीति नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
1: हाम्रा नीतिहरू बिल्कुल सही छन्, त्यसकारण मैले भन्ने गरेको छु। नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
0: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाइ छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
2: सुशीला श्रेष्ठ वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
3: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
2: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलू पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु।

0: अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
3: मुगुको सदरमुकाम गमगढी बजारबाट झण्डै दुई दिन हिँडेपछि पुगिन्छ। मुगुको स्वर गाउँपालिकाको नेर गाउँ स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेर गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
4: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरवासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो सबै झरै बालेर हेर्नु। अब त्यही त हो त, अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो हजुर फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरिरहेछन्।
3: नेर गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत डेढ वर्षदेखि यो आयोजना बीचैमा अल्पत्र पर्दा स्थानीय बासिन्दा टुकिर झरो बालेर बस्न बाध्य छन्। स्थानीयवासी शुभराज शाही:
5: हाम्रै सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर। अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै काम गरिदिँदैन, बजेट खाइदिन्छ सर। त्यही हो
3: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेम कला मल्ल:
6: हामीहरू बत्ती नआएपछि अब घरतिर के बाल्ने के गर्ने? आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ। अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ। मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
3: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
7: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन। अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ घरासीमा पनि, अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ। बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
3: विगत 6 वर्षदेखि नेर गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउन स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
8: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिन चाहिँ केही समस्या आयो भने ओडाबाट नै त्यो समस्या हल गरेर चाहिँ ओडा कार्यालय चाहिँ ओडा अध्यक्ष चाहिँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कुम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
3: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसियत गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार CIN रेडियो मुगु मुगु गमगढी।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
9: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
10: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
2: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी
12: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
13: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
12: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
13: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
12: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
13: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
12: नरम मुलायम सुतीको कपडा लगाउने।
13: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
12: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
14: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 3300 रुपैयाँमा साथमा आइपी टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
16: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे दुई महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
9: नमस्कार, म शिक्षित। अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
10: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ। र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
17: नमस्कार, म सुषमा। बालबालिकालाई छिटै बर्ड फ्लू लाग्छ हो?
10: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन। तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौ अथवा मरेका पन्छीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं देखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ। त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
17: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्ड फ्लू लाग्छ हो?
10: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन। किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ, यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन। किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौ, हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ। र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन। ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
17: नमस्कार, मेरो नाम बिहानी।
9: डाक्टर साहब बर्ड फ्लूबाट हामी कसरी जोगिन सक्छौ? मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
10: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ हामी यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन। बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ। किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
16: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
2: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: ओ कान्छी हो।

0: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: लुबाट कसरी बच्ने?
3: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: यीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाटै बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: नरेशजी तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी उहाँले एम्बुलेन्सले खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुहोस्

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

आफ्नो पुत्र आएको खण्डमा आमा ज्यादै प्रसन्न, धन्य मेरो राजन भनिकन। अनि त्यसपछि सौताने आमालाई चाहिँ बडो चिन्ताको विषय जाग्यो, किनभने मैले गलत त्यार उराइदिएको, मेरै कारणले जंगलमा गएको, वासुदेव प्रभुलाई दर्शन गरेर आएको, उसैले अब मलाई के नै गर्ने हो भनेर डरले थर्मान थर्कमान थिइन्। तर भगवान परमात्माका भक्तलाई अर्काले भन्यो, भन्दैमा रिसराग देश केही नभएर अहिले दुई पाउस मातेर सौताने आमालाई सबभन्दा पहिला ढोक दिनुभयो ध्रुवले। ध्यान मूलम गुरु मूर्ति पूजा मूलम गुरु पादुका मन्त्र मूलम गुरु वाक्य मोक्ष मूलम गुरु कृपा गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्ड मण्डल आकारम व्याप्ति नसराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरुवे नमः। विश्व ब्रह्माण्डमा सबभन्दा ठूलो गुरु हो। यसै कारणले तपाईँलाई म अरू कुरा केही भन्न चाहन्न, मेरो माताश्री अब हजुरलाई बारम्बार गर्न म गुरु मान्छु। तपाईँले मलाई बाबाको काखमा बसेको बेलामा गलत त्यार नहुराइदिए भए न त ध्रुवलोक पाउँथेँ, न त मैले जब प्रभुको दर्शन नै पाउँथेँ। मलाई आज यतिको ठूलो प्रेरणा हजुरले दिनुभयो, यो प्रेरणाको स्रोत नम्बर एक हजुर नै हुनुहुन्छ भनेर सौताने आमालाई सम्मान गर्नुभयो। बैगुनलाई गुण्ले पनि मारियो, शरण पनि पर्नुभयो भगवान देशभक्त। त्यस कारणले राम्ररी बुझ्नुहोस्, अर्काले भन्यो भनेर रिसाउने होइन, उद्योग गरेर देखाइदिने यही काममा सबैजना लाग्नु होला है त, यही हो काम। ध्रुव राजाका छोरा अनि ध्रुवले उत्तनपाद राजाका छोरा ध्रुवले शिशुमारकी छोरी भ्रमीका साथमा विवाह गर्नुभयो। उत्कल वस्त्र आदिगरीका छोरा जन्मिए। बडा रमाइलो साथसँग महोत्सव कार्यक्रम भयो। अहिले उत्तनपाद राजाका छोरा ध्रुव नामको राजकुमार अहिले आफ्ना सौताने आमाका वचनका प्रभावबाट प्रभावित भएर त्यत्रो ऐश्वर्य वृद्धि गरेर भगवान नारायण वासुदेवको प्रार्थना गर्दै हुनुहुन्थ्यो। उनैका छोरा सौताने आमाका छोरालाई यक्षले मारिदियो अलकापुरीमा। हेर्नुहोस् आफ्नो छोरो राज्य पाओस् सौताको छोरो मरोस् भनेर भन्नेवालाले उसैको छोरो मर्यो, सौताको छोरो भटाएर अनुरोध गर्नु पर्यो। राजन तिम्रो भाइलाई शत्रुले मार्यो अलकापुरीमा, के गर्ने भन्दा एक्लै अलकापुरी

मा गएर यक्षका गणहरू सारा सम्मेलनलाई ध्वस्त बनाएर कुबेरलाई पनि दण्ड दिन लागि बसेको थियो। अनि कुबेरजी प्रसन्न हुनुभयो र स्वयम्भू मुनिलाई बोलाउनु भयो, महाराज स्वयम्भू हजुरका नातिले मेरो सर्वस्व बनाए, नजानिकन यक्षले हजुरका जब कान्छा कान्छी रानीपट्टिका जब नातिलाई मारिदिएछन्, तर आज मेरो उपरमा ध्रुवले दया राखी बस्नु पर्यो भनेर प्रार्थना गरिसकेपछि ल ठिकै छ। तत्कालमै अनि जब स्वयम्भू नामगिरीको मन उडाएर सम्झाउनु भयो, बाबु अब तिमी सम्मान गर, अब तिमी यस कारणबाट दया राख, प्रेम गर, श्रद्धा गर, सद्भाव गर, कहिल्यै नभुल। भगवानको भक्ति गर्नेवालाले हिंसा गर्नु हुँदैन, काटमार गर्नु हुँदैन, अर्कालाई दुःख दिने काम गर्नै हुँदैन। सबैमाथि माया गर्नु पर्यो, सबैमाथि दया गर्नु पर्यो। सबैमाथि माया र दया गर्दै गरिसकेपछि भोलि शत्रु पनि आफ्नो हुन्छ। मेरो बाबा तिमी जस्तो महानुभावले यक्षले तिम्रो भाइलाई मारेको होइन, यक्षलाई तिमीले मारेको पनि होइन, प्राणीको मृत्यु कालैको हातबाट हुने हुनाको कारणले शंका गर्नु हुँदैन। स्वयम्भू मुनिले सम्झाउनु भयो आफ्नो नातिलाई, राजा तिमी जस्तो कुल वरदक र कुलदीप छोरो मैले पाएँ, यो मेरो भाग्य सम्झिएको छु। तिमी माथि मैले सधैँ प्रेम गर्छु, श्रद्धा गर्छु, कहिले नटुटोस् भनिकन कामना गर्छु भनेर उत्तरपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमारलाई स्वयम्भू मनु आफ्नो बाजेले बिदाई दिनुभयो। स्वयम्भू मनुको आज्ञा मुताबिक उत्तरपाद राजाका छोरा ध्रुव अहिले वै स्वर्ग धाम भने परमधामको लागि निश्चय गर्नुभयो र अहिले स्वयम्भू मनु स्वर्ग सवारी हुनुभयो। उत्तरपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमार अहिले कालका शिरमा पाउ राखिकन ध्रुव लोको गमन, कसैले नतर्साउने, कसैले नबर्साउने, कसैको कहीं नजाने, कुनै प्रकारबाट अस्ताउन र बोलाउन नपर्ने ठाउँमा जानुभयो। यसै कारणले त्यो कुरा अहिले ध्रुवको महिमा जब बढे बढे इन्जिनियरहरू जान्दछन्, जबकि ध्रुव पहिचान नभएसम्मका लागि कुनै प्रकारबाट दिशाबोध हुन सक्दैन, यो प्रकारको प्रकरण मैले हजुरलाई बताएँ। अब आँखी अंशको लागि तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनेर महाराज परीक्षितका हजुरमा सुखदेव स्वामीले बताउनुभयो। ध्रुव उपाख्यान जसले पूर्णिमाका दिनमा, संक्रान्तिका दिनमा, द्वादशीका दिनमा, पवित्र पावन दिनमा जसले सुन्दछ भने देख्ने त्यसको सकल मनोभावनाको विकास हुन्छ, इच्छा सिद्धि हुन्छ, परमात्मा गएर लिन हुन्छ, यसमा शंका छैन भनेकन महाराज परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पारी पक्षी हो। लौत राजन परीक्षित अब तपाईँलाई के सुन्ने इच्छा छ भन्नुहोस् भन्दाखेरिमा भगवान उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारको वंशवाली प्रकरण सुन्न पाऊ भनेर नम्र निवेदन युक्त भावुक भएर कथा प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। उत्तरपाद नाम गरेका राजाका छोरा ध्रुवको बयान सुन्नुभयो। स्वयम्भू मनुका जेठा छोरा उत्तरपाद, उत्तरपादका छोरा ध्रुव, ध्रुवका छोरा उत्कल, उत्कलका छोरा पत्थर, उनका छोरा अङ्ग नाम गरेको राजा जन्मिए, तर त्यो अङ्ग राजाको सन्तान भएन। बहुत चिन्तित भए छोरा नपाउन्जेल राजा अति नरमाइलो माने, भगवान कहाँबाट छोरो होला, तीर्थ व्रत दान धर्म यज्ञ जप पूजा पाठ गरे छोरा भएनन्, अब आखिरमा यज्ञ गरे, यज्ञका प्रतापबाट छोरो बल्ल बल्ल जन्मियो। जन्मिसकेपछि त्यही छोराको नाम बेन भनेर राखिए, बेन भनेर छोरोको नाम राखे, त्यो फेरि त्यो छोरो बदमासको हक हक निक्लियो, बापेको भर्खर भर्खर पाएको छोरो, त्यो बाबुले फुल फुल्याउन थाल्यो, हाम्रो छोरो हाँस्छ भन्न थाल्यो, हाम्रो छोरो त भन्न थाल्यो, आखिरमा त्यही छोरो महान मूर्ख निक्लियो। ऋणकर्ता बाबु शत्रु हुन्छ, विचार नभए कि आमा शत्रु हुन्छन्, श्रीमती राम्री शत्रु हुन्छ, छोरो मूर्ख छोरो शत्रु हुन्छ भनिया छ। ऋणकर्ता पिता शत्रु, माता चाहिँ व्यभिचारिणी, भारिया रूपवती शत्रु, पुत्र शत्रु, अपण्डित, ऋण लगाइदिने बाउ शत्रु, विचार नभएकी आमा शत्रु, श्रीमती राम्री शत्रु, राम्री भएर घरको धन्दा गरिदिए त त्यही पनि भला हुन्थ्यो, राम्री भएर तिनै सो फिल्मतिर दौडी भनेदेखि त्यसले चाहिँ सकि। त्यसै कारणले अब भारिया रूपवती शत्रु, अनि त्यसदेखि पछाडिबाट पुत्र शत्रु चाहिँ महाराज यस्ता प्रकारबाट मूर्ख भएपछि छोरो शत्रु, अनि आखिरका बीचमा त्यो छोराले कसैलाई चुट्यो पिट्यो दण्ड दियो, कसैलाई बाँध्यो, कसैलाई बच्चा लाए, कानमा झिर रोपिए, कसैलाई पेटमा झिर रोप्ने, कसैका कान गला र रेट्ने, यस्ता प्रकारले जब राजाको छोराले उभद्र कर्म गरिसकेपछि दिग्दार भएर त्यही छोराको रिस र राग द्वेषको कारणले प्रजाहरूले साह्रै बिन्ती गरे, छोरो मानेनन् र अब यो काम ठिक छैन भन्ने विषयमा राजकुमार आज घर छोडेर
दरबार पट्टी जानको निमित्त तयारी हुनुभएको छ र भगवान परब्रह्म परमात्मा परमेश्वर परमात्माको प्रार्थना गर्दै अब जंगल पट्टीको सवारी हुन आँटो भन्ने सम्मको कथा हे सद्यबाट बेन नाम गरेको अंगराजाका छोरा बेन तर अंगराजाका छोरा बेनले नचाहिँदो काम गरेर पाखण्डवाद मचाएको खण्डमा पिताजीलाई साह्रै दुर्यष्टि भयो। दुष्टपुत्रको कारणले यहाँ बसिरहनु भन्दा ठिकै छ बरु मर्नै जान्छु भनेर छोरो मार्न सकिन आफै मरिदिन्छु भनेर जंगलमा जानुभयो। अब त्यो बेको बदमास नै राजा भयो महाराज धनबेन। बाबुलाई सताएर हैरान बनाएको त्यो अपराधी आफै राजा भयो। त्यो आफू राजा भइसकेपछि आज भोलि पर्सि जब प्रगतिको साथमा लम्कँदै लम्कँदै लम्कँदै गयो। जनजीवन अस्त व्यस्त भयो। समाजमा ठूलो प्रकारको आतंक फैल्यायो। राजा भएकै दिनमा देशवासीका नाममा सन्देश कस्तो दियो भनेदेखि नैष्टव्यम न दाताव्यम नौतव्यम दिव्या कोचित इति नेवरे धर्म भेरि घोषण सर्वस भन्छ। मेरो राष्ट्रमा यज्ञ नगर जप नगर पूजा नगर पाठ नगर स्वाहा नगर श्रोधा नगर हरिहरार्चन चिन्तन मनन कीर्तन केही गर्दै नगर। यसदेखि पछाडिबाट निर्णय गर्न गयो र अनि त्यस्तो प्रकारको वचन सुनिसकेपछि ल अब त्यहाँ देख्नु प्रान्तका लागि लौ मेरो महाराज नैष्टव्यम न दातव्यम न हो तव्यम दिव्या कोचिते यति नै गरे धर्म भेरी घोषणा सर्वसा। यस्तो प्रकारको वचन सुनिसकेपछि त्यसदेखि पछाडिबाट बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितका हजुरमा सुखदेवीले निर्णय गरेर अब यो महान कुकर्मी छोरो जन्मियो यस्ता दिएको बदमासलाई भनेर बाबुले छोडेर जंगलमा गएका। केही छोरोको दुष्ट कर्मको प्रभावबाट अब जंगलमा गएर बस्दामा पनि भगवानको हरिभजनको प्रभावबाट मुक्ति हुने विचार गर्नुभयो। तर त्यो छोरो राजा बनाए तर देशवासीलाई त्यस्तो उपदेश गर्यो संकटको प्राप्त भयो समाजमा वितृष्णा फैलायो। यथा राजा तथा प्रजा भनेको छ जुन मुलुकमा जस्तो राजा छ त्यस्तै प्रजा हुन्छ। राजा अनुसारका प्रजाहरू हुन्छ। असल राजा भयो प्रजा पनि प्रसल हुन करै लाग्छ। दुर्जन राजा भयो भने प्रजा पनि दुर्जन हुन करै लाग्छ। संविधान नीति नियम र कानून त्यस्तै बन्छ। अनि जब बारम्बार बडो समस्या पर्न गएर भगवानको भक्ति मनन चिन्तन कीर्तन इत्यादि सारा सम्पूर्ण गरेर जब दुर्धनका प्रतिमा ठूलो सम्मान मर्यादाको क्रम गर्ने साधु सन्त महन्त महात्मा योगी सज्जनहरूलाई मान्दै नमान्ने त्यस्तो कुकर्मी भएको बदमास राजाले अनि त्यो राजालाई ल अपराधी राजा भएपछि यज्ञ भएन यज्ञ नभएपछि पानी परेन के भनेको छ शास्त्रमा यज्ञात भवति प्रजन्य प्रजन्य धन्य सम्भव। पानी पर्नका लागि यज्ञ हुनुपर्छ। यज्ञबाट जब गएको धुवा आकाशमा जान्छ आकाशबाट वायुमण्डल वायुमण्डलबाट जलमण्डल मेघमण्डलमा गएर पानीको वर्षा हुन्छ। त्यसै कारणबाट पानी पार्नका लागि सबभन्दा मूल सिद्धान्त यज्ञ गर्नुपर्छ भनेको कारणले यज्ञ हुन सकेन। यज्ञ नभएको कारणले अत्यन्त चिन्ताले आतुर भएर अत्यन्त चिन्ताले व्याकुल भएर भगवानको भजन भो कीर्तन भो मनन भो कीर्तन भो बडो प्रेमको साथमा प्रभुको प्रार्थना गरियो। अनि उत्तरपाल नामका राजाका छोरा जब यस किसिमबाट ध्रुवका कुलमा जन्मिएको त्यो बेर नाम गरिएको राजकुमार महान खराबी यो आचार संहिताले रहित भएको भगवानको मनन कीर्तन प्रार्थना केही गर्दै नगरिकन आखिरीको बीचमा त्यसको अधर्मको संसारले छाएको व्यवहार दुष्टहरू सारा सम्पूर्ण माते सज्जनहरूको ठूलो अपमान भयो। सज्जन मनन कीर्तन भजन सारा सम्पूर्ण बिग्रियो। समाजमा वितृष्णाको लहर फैलायो अनि सारा जनहरूको अगाडि उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारका कुलमा जन्मिएको त्यो बेन खै कुल असल भनेर के लाग्दो रहेछ। असल कुल र असल जात असल कुल के लाग्यो आखिरमा। त्यसैले यज्ञ गरौं त अब यहाँबाट जलवृष्टि गरौं भनेर सारा ब्राह्मणहरू लागेको बेलामा ब्राह्मणहरूलाई गएर ती गएर दण्ड दिन लागेछ। अनि ब्राह्मणहरूलाई साह्रै जङ चल्यो र हुकार भन्ने मन्त्र लगाएर फु गरिदिएका थिए राजा भुत्तुके मारिदिए। राजाको जब फु गर्न साथ मरे त्यस्तो थियो बाहुनको फु अहि फेरि फु गरिदिएपछि बच्ने फु गरेपछि मर्ने। अहिले हालका बाहुनले फु गर्दाखेरि मोमबत्ती नि ढल्कँदैन कि मर्न हुँदो रहन्छ ऊ त्यो बत्ती नै निम्दैन। आखिरका बीचमा लौ त अब अराजकता फैलियो राजा नभएको मुलुक बनाउनु हुँदैन। अब राजा त यस किसिमबाट सारा चाहिन्छ भन्ने मानेमा अब राजा बनाउनको निमित्त ठूलो महान यज्ञको आयोजना गरेर
त्यो यज्ञको प्रतापबाट छोरा पाउनका निमित्त तयारी गर्दा केही लागेन र आखिरमा त्यसैको शरीर मथन गरेर देब्रेपट्टिबाट निषाद प्रकट भयो। दाहिनेपट्टिबाट मथन गर्दाखेरिमा महान प्रतापी पुत्र पैदा भए जसको नाम हो पृथ्वी नाम गरिएको राजा र अर्की रानी लक्ष्मी र नारायणको अंश भएको कारणले दुईटाको वैवाहिक सम्बन्ध कायम पनि भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो सौनका दृष्टि प्रणाली यसै सन्दर्भमा पृथु नाम गरिएको महाराज प्रादुर्भाव हुनुभएको छ। राजा बेनको अपराध गर्ने कार्यक्रमले उहाँलाई मारिसकेपछि बेनको दाहिनेपट्टिको अङ्गबाट मथन गर्दाखेरि वा पृथु राजा र अर्ची रानी जन्मनु भयो। लक्ष्मी और नारायणको दुई दाम्पत्य जीवन भएको कारणले दुईटैको विवाह भयो जुम्ल्याको रूपमा प्रकट भए तापनि आखिरमा दुईटालाई सम्मान गरियो। ठूलो रमाइलो शासनसँग ध्यान भयो मनन भयो कीर्तन भयो। राजा पृथ्वीलाई सबले एक एक प्रकारका सामग्रीहरूबाट स्वागत सम्मान गरेका छन्। कस कसलाई को के दिए राजा पृथ्वीलाई भन्ने विषयका लागि महाराज पृथ्वीको ओपरमा जब यस किसिमबाट दिनेवाला सामग्री मध्येमा जस्तै प्रकारबाट कुबेरले सुनको सिंहासन दिनु भयो, वरूणले छेतो छाता, वायुले व्यञ्जन, धर्मले कृतिको माला, इन्द्रले मुकुट, यमराजले दण्ड, ब्रह्माजीले कवच, सरस्वतीले हार, हरिले सुदर्शन चक्र, लक्ष्मीले ऐश्वर्य, रुद्रले असीम, अम्बिकाजीले छाला, चन्द्रमाले घोडा, तोष्टाले रथ, अग्निले चाप, सूर्यले बाण, आकाशले फूलको माला, हीरा हार मती सारा सम्पूर्ण झलाकार भएर राजा पृथ्वी आफ्नी पत्नी महारानीका साथमा बामाङ्गी बनाएर घोडामा चढेर राजा पृथ्वीले गएर पृथ्वीरूपी महातारी धरालाई सोध्नुभयो, महारानी तिमीलाई धेरै अपराध गरेकी रहेछौ मेरा बुबाका पालामा। मेरा बाबाले गरिएको काम कारवाहीबाट तिमी असन्तुष्ट भएर तिमीले मलाई हाम्रो यहाँ अन्न उत्पादन गरेकी रहन्छौ भन्नुभयो राजा पृथ्वीले। धारा भन्नुहुन्छ, महाराज अन्नदान दिने मैले हो तापनि आकाशबाट जलवृष्टि नभएसम्मको लागि मेरो के लाग्छ, पानी नै परेन त रोपेको चिज उम्रदै उम्रदैन म मरौँ भन्नुभयो। त्यसो होइन, नउम्रेको चिज तिमीसँग होला नि त भन्नुभयो। त्यो त खडेरीले पड्केर गयो, मैले कहाँ पाएर दिने, तुरन्तैले भन्न लाग्नुभयो। अब पर्यो दुईटाको कृति घम संग्रामको युद्ध स्तर कार्यक्रमको लागि। पृथु महाराज भन्नुहुन्छ त्यसो नमन, अनि धरा भन्नुहुन्छ अब मैले कहाँ पाएर दिउँ, दिने भए देऊ नभएदेखि तिमीलाई पाता कसेर चुड्छु भन्न थाल्नुभयो राजा पृथ्वीले। राजा पृथ्वीको वचन सुनेर धरा भन्नुहुन्छ यस्ता राजा कति आए कति गए, कतिले चुट्न आए कतिले पिट्न आए, कतिले मेरो भने कतिले किल्ला रोके, कतिले मेरो भूमि भनेर त्यसपछिबाट मुद्दा गरे, यी सब त गए कसैले लान सकेनन्। तपाईँ जस्ता राजा कति आउँछन् कति जान्छन् भनिदिनु भयो। यस्तो पृथ्वीको वचन सुने मैले धराको वचन सुनेर राजा पृथ्वी भन्नुहुन्छ दिने भए दिए होइन भने अहिले दण्ड दिन्छु भन्नुभएको थियो, मलाई दण्ड दिएर तपाईँ प्रजालाई कहाँ पालन पोषण गर्नुहुन्छ भन्दा योग बलको प्रभावबाट धान दिन्छु। त्यस्तो हो अनि राजा पृथ्वी धनुको ताँदो कानसम्म खैचेर बस्नुभएको थियो, पृथ्वीले गाईको स्वरूप लिएर भाग्नुभयो। अघि अघि राजा जब मैले पृथ्वी पछि पछि राजा जब पृथ्वी दौड़े दौड़े दौड़े जाँदाखेरि जम्मो प्लेक्स सामले कुसकाउँछ साग पुष्करमा कहीँ गएर आश्रय लिन सक्नु भएन पृथ्वी लिएर, अनि पक्का ईश्वरको अवतार रहेछ भन्ने बुझेर पृथ्वी रूपी महातारी विन्ती गर्नुहुन्छ धरोबाच नमः परस्मै पुरुषाय माया विनय स्थान तरमे गुणात्मने नम स्वरूपानु बने न निर्गत द्रव्य क्रियाकार रागव्य प्रभुर्मे। मैले हजुरलाई नचिने हजुर साक्षात्कार भगवान परब्रह्म परमात्मा हुनुहुँदो रहेछ, मैले गरिएको त्रोटेस प्रोटेस्तानी बाक्यानी एवं संशोधयानी मेरो गल्ती र भोग सारा सम्पूर्ण क्रम माफी राखी बस्नु पर्यो, मैले चिनिन हजुर त को हुनुहुँदो रहेछ भनेदेखि सबै वानात्मृत जगत भूतेन्द्रियान् तात्कारणात्मक विभो संस्था पैसा नजम र सातलात मैत्री राजा वसवादी शुकर। रसातलमा म गएको बेलामा बराहको अवतार धारण गरेर उद्धार गराइदिनेवाला हजुरको हुनुहुँदो रहेछ, भूल भयो त्रुटि भयो गलत, त्यो गल्ती गरेको व्यक्तिले गल्ती गर्दिन भन्यो भने त्यहाँभन्दा ठूलो सजाय के, माफी दिनुहोस् न मैले जानिनँ भगवान भनेर पृथ्वीले विन्ती गर्नु। अनि राजा पृथ्वी भन्नुहुन्छ निकै फुर्ती फार्ती गरे थिस् त नि, यस्ता राजा कति आए कति गए भने थिस् चिनिस् भन्दा चिने मैले गरेको गल्तीको माफ पाम, अब के गरेर सजाय बाट पूर्ण गराउनुहुन्छ भन्दा अरू कुरा केही होइन, अब मेरा जनता सारा सम्पूर्णलाई पालन पोषण गर्नुपर्ने भएको कारणले तिमी गाई बन चाहिएको चिज गाईरूपी चिजबाट तिमीले देऊ भनेपछि हुन्छ भनेर पृथ्वीरूपी महातारी कामधेनु गाई भन्नुभयो
अनि सारा जनताहरूले जब एउटा एउटा भाँडो मतलब पात्रो एउटा एउटा बाछो लगाएर पगारेर दुहन थाले। सित्तिकैमा पाइन्छ रे पृथ्वीबाट जे चीज पनि भनेपछि ठूला बडा अगाडि सरे साना तिनाका दिन गए। पैसा तिरेर खानुपर्ने भए पो साना तिनालाई अगाडि सार्थ्यो। सित्तिकमा कुरो मेराउनु पाएपछि ठूला बडा अगाडि सरे सानाको भावना त ल दुहन लागे। दुहँदै दुहँदै जाँदाखेरिमा मेरो महाराज पृथ्वी रूपी मा तारीबाट अहिले दुहुनाका निमित्त तयारी भएर स्वर्गबाट महाराज इन्द्र स्वर्गबाट पाल्नु भएको छ। पातालबाट वासुकी मर्ति मण्डलबाट सारा राजा महाराजाहरू जम्मा भएर पृथ्वी रूपी मा तारीबाट अहिले दुध दुहेर अन्न उत्पादन र विषयगत वस्तुको सामग्रीहरू तयारी गर्न सारा तत्पर भइसके भन्ने सम्बन्धको कथा यस अध्यायबाट त्याज्ञा गरिबक्सु लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ। भगवान हजुरका अमृत रूपी वचनको प्रतापबाट अहिले सारा जब राजा पृथ्वी प्रतिमा अब सम्पूर्ण समाजहरूबाट राजा पृथ्वीको सम्मान मिल्यो मर्यादा गरे राजा पृथ्वीलाई सम्मान गरेर स्वागत गरेर अनि त्यसदेखि पछाडिबाट कस कसले के चिज दुए भन्ने विषयको लागि इन्द्र नाम गरिएको राजाले बाछो बनेर सुनको भाँडोमा अमृत दुए गाई रूपी पृथ्वीबाट दैत्यराज प्रहलादलाई बाछो बनाएर दानव जतिले चाहिँ फलामको भाँडोमा मदिरा दुए आफूलाई चाहिने चिज दुए भनौँ। बृहस्पतिलाई बाछो बनाएर सुनको भाँडोमा ब्राह्मण जतिले वेद दुए गन्धर्वराज अप्सरालाई विश्वावसुलाई बाछो बनाएर पदपात्रमा वाङ्मय माधुर्य दुए पितृहरूको आर्यमालाई बाछो बनाएर महाराज पितृहरूले अन्न दुए कपिलले भगवानलाई बाछो बनाएर अणिमादी गरिएका सिद्धिहरू दुए यस प्रकार माया नाम गरेको दानवलाई बाछो बनाएर माया दुए यक्ष राक्षस भूत प्रेतहरूले सर्पमा तक्षकलाई बाछो बनाएर मुख पात्रमा विष दुए पशुमा नन्दिनीलाई बाछो बनाएर अरण्य पात्रमा तृण झार दुए व्याघ्रादीमा सिम्मालाई बाछो बनाएर मासु दुए पक्षीमा गरुडलाई बाछो बनाएर जब महाराज किटादीहरू दुए वनस्पतिमा बटलाई बाछो बनाएर रस दुए पर्वतमा हिमालयलाई बाछो बनाएर जब शिखरमा तृणहरू दुए महाराज यस्तै प्रभावबाट सारा सम्पूर्ण प्रकारको सरसामान सामग्रीहरू धुँदै जाँदा जब राजा पृथ्वीले आफ्नो कब्जामा राखेर पृथ्वीलाई दुएर आफ्नो पत्नी तुल्य बनाएको हुनाले त्यो दिनबाट

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी कहीँ अद्दु पढ्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठ्याई बचौ
2: सिद्धार्थ बैंक पठ्याई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
3: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।